0: यो हो किप्स 98.3 एफएम तपाईं सँगको सहयात्रा
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
4: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
5: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
4: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
5: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
6: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
7: 01-42-35-888 98-12-35-888
8: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
9: अब धन्ना नमान्नुस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
10: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स

पेसको साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरूमा फ्री इन्टरनेटको मजा लिनुहोस्। Connect to my world link and always stay connected wherever you are.

0: वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि, सुविधा, सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ।
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
3: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलमा कार्यक्रम
4: भन्ज्याङ चौतारी
3: प्रत्येक दिन दिउँसो एक बजेदेखि दुई बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा।

नमस्कार साथीहरू, कस्तो हुनुहुन्छ? आशा छ यहाँहरू सन्चै हुनुहुन्छ होला। कार्यक्रम ब्युटी हेल्थ एण्ड लाइफ स्टाइलमा म युक्ता यहाँहरूलाई स्वागत गर्दछु। ब्युटी हेल्थ एण्ड लाइफ स्टाइल यस्तो कार्यक्रम हो जसमा यहाँले सुन्न सक्नुहुन्छ सौन्दर्य, स्वास्थ्य वा जीवन शैली सम्बन्धी केही टिप्सहरू वा यही टपिक सम्बन्धी केही जानकारी। किप्स एफएमलाई यहाँले संसारको कुनै पनि कुनाबाट सुन्न सक्नुहुन्छ। हाम्रो अनलाइन एड्रेस kipsfm.com वा एप हाम्रो पात्रोबाट पनि। म हुँ यहाँकै होस्ट आरजे युक्ता। सौन्दर्य, स्वास्थ्य वा जीवनशैली सम्बन्धी केही जानकारी दिनुको साथ साथै म यहाँहरूलाई यस कार्यक्रममा रमाइलो रमाइलो गीत पनि सुनाउने गर्दछु। अबको एक घण्टासम्म मलाई साथ दिनुहोला र म पनि यहाँहरूलाई विभिन्न जानकारी र गीतहरूसँग इन्टरटेन गर्नेछु। अलराइट, आजको यस कार्यक्रममा म यहाँहरूलाई भन्नेछु मर्निङ वाकका केही फाइदाहरू। साथीहरू, मर्निङ वाकबाट दिन सुरु गर्न यहाँहरूको शारीरिक र मानसिक स्वास्थ्यको लागि राम्रो हुन्छ। एउटा वाकिङ सुज लिनुहोस् र सबै बिहान मर्निङ वाकको लागि निस्कनुहोला। मर्निङ वाकको के फाइदाहरू छन् त यो म कार्यक्रममा भन्ने नै छु। अहिलेको लागि भने हामी सुन्नेछौ एउटा गीत। ओके, सो गीत अब हामी सुन्नेछौ मेरी आशिकी अब तुम ही हो। यो गीत चाहिँ आशिकी 2 बाट रहेको छ। यस गीतको सिङ्गर्स हुनुहुन्छ पलक मुन्चल र अरिजित सिंह।

हजुर भर्खरै हामीले एउटा रमाइलो गीत सुन्यो मेरी आशिकी अब तुम ही हो बाई पलक मुन्जल एन्ड अरिजित सिंह. अब चाहिँ मर्निङ वाकको के फाइदा छन् त यो म यहाँलाई भन्न जाँदैछु. मर्निङ वाकले डायबिटिज हुने रिस्कलाई घटाउँछ. डायबिटिज एउटा लाइफस्टाइल रिलेटेड रोग हो तर यसलाई कन्ट्रोलमा राख्न सकिन्छ यदि यहाँहरू दिनहुँ मर्निङ वाकको लागि जानुहुन्छ भने. रिसर्च अनुसार दिनहुँ 30 मिनटसम्म मर्निङ वाक गर्नुभयो भने यसले ब्लड सुगर कन्ट्रोलमा राख्छ. मर्निङ वाकले शरीरको फ्याट्स बर्न गर्छ र बडी मास इन्डेक्स इम्प्रुभ गर्छ जसले गर्दा डायबिटिक पेसेन्टलाई धेरै फाइदा पुर्याउँछ. ओके सो मर्निङ वाकको यो एउटा फाइदा मैले यहाँलाई भनिसके. अब भने हामी एउटा रमाइलो गीत नै सुनौ. ओके अब चाहिँ हामी सुन्नेछौँ गीत तिमी बाहेक मेरो कोही छैन बाई हेमन्त शर्मा एन्ड एलिना चौहान. यसमा लिरिक्स र कम्पोजिसन रहेको छ हेमन्त शर्माको, अरेन्जर हुनुहुन्छ कृष्ण बी के खान्जा. यो गीत सुनौ फेरि पनि म कार्यक्रममा आउने नै.

ओके कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइलमा फेरि पनि अर्को एउटा मर्निङ वाकको के फाइदा छ त यसबारे भन्ने बेला भइसकेको छ। ओके साथीहरू, मर्निङ वाक मुटुको लागि पनि राम्रो हुन्छ। साथीहरू, यदि मुटुको केही समस्या छ भने दौडिन त नमिल्ला, तर वाक चाहिँ अवश्य पनि गर्न सकिन्छ। ब्रिस्क वाक या भनौ चाँडै चाँडै हिँड्नाले हार्ट डिजिजलाई घटाउन मद्दत गर्छ। दिनौ कम्तीमा 30 मिनटसम्म वाक गर्नुभयो भने कार्डियो भास्कुलर हेल्थ मेन्टेन हुन्छ र यसले ब्लड प्रेसरलाई पनि चेकमा राख्छ। ओके, सो यो एउटा मर्निङ वाकको अर्को फाइदा भइहाल्यो। अब भने फेरि पनि अर्को एउटा गीत नै सुनौ। अब चाहिँ हामी सुन्नेछौ गीत फिर और क्या चाहिए। यो गीत चाहिँ जरा हटके जरा बचके मुभीबाट रहेको छ। यस गीतको सिङ्गर हुनुहुन्छ अरिजित सिंह र सचिन जिगर। म्युजिक दिनुभएको छ सचिन जिगरले, लिरिक्स दिनुभएको छ अमिताभ भट्टाचार्यले। साथीहरू, यो गीत अब हामी सुन्नेछौ र यो गीत पछि पालो हुनेछ एउटा छोटो ब्रेकको। ब्रेक पछि फेरि पनि आउनेछु म कार्यक्रममा र यहाँहरूलाई महत्वपूर्ण जानकारीको साथ साथै रमाइलो रमाइलो गीत पनि सुनाउनेछु। सुन्दै रहनुहोला हामीलाई।

0: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
1: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
2: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
1: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
0: हलेसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
1: फोन नम्बर 4910511
3: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
4: अब धन्ना नमान्नुस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
5: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स

राइट कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइलमा फेरि पनि स्वागत छ। म युक्ता यहाँहरूलाई आज यस कार्यक्रममा केही जानकारी दिँदैछु। मर्निङ वाकको के फाइदाहरू छन् त यस सम्बन्धी जानकारी दिँदैछु र साथसाथै रमाइलो रमाइलो गीत पनि सुनाइराखेकी छु। स्टेशन ट्युन इन हुनुहुन्छ किप्स एफएम 98.3 MHz। हामीलाई अनलाइन यहाँले सुन्न सक्नुहुन्छ kipsfm.com वा एप हाम्रो पात्रोबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ संसारको कुनै पनि कुनाबाट। अलराइट, अब चाहिँ मर्निङ वाकको अर्को एउटा फाइदा म यहाँलाई भन्न जाँदैछु। ओके, अर्को फाइदा रहेको छ, मर्निङ वाकले तौल घटाउन मदत गर्छ। हजुर साथीहरू, मर्निङ वाकले तपाईँको तौल एउटा हेल्दी तरिकाले घटाउँछ। दिनहु मर्निङ वाक गर्नुभयो भने यदि तपाईँले डाइट चेन्ज गर्नुभएको छैन भने पनि तौल चाहिँ घटाउन मदत गर्छ। मोटोपना विभिन्न रोगको जड हो, त्यसैले यदि तपाईँलाई

तौल घटाउन छ भने मर्निङ वक गर्न शुरू गरिहाल्नुहोला। ओके, सो यो एउटा फाइदा पछि अब भने फेरि पनि हामी गीत नै सुनौ। अब चाहिँ म सुनाउँदैछु गीत पुरानो हुँदैन माया। यस गीतको सिंगर हुनुहुन्छ सञ्जीवनी र कुमार सानु, कम्पोजर यस गीतको हुनुहुन्छ सुरेश अधिकारी, अरेन्जर हुनुहुन्छ फणीन्द्र राई।

हजुर भर्खर हामीले सुनिसक्यौं गीत पुरानो हुँदैन माया बाई सञ्जीवनी एन्ड कुमार सानु. अब चाहिँ फेरि पनि लागौ मर्निङ वाकको अर्को एउटा फाइदातिर नै. सो साथीहरू, मर्निङ वाकले स्ट्रोकको खतरालाई पनि घटाउँछ. युनिभर्सिटी अफ साउथ क्यारोलिनाको एउटा रिसर्च अनुसार ब्रिस्क वाक आधा घण्टाको लागि हप्ताको 5 दिन गर्नुभयो भने यसले स्ट्रोकको खतरालाई घटाउँछ. मर्निङ वाक स्ट्रोक भइसकेको पेसेन्टलाई पनि फाइदाजनक नै हुन्छ. ओके, यो एउटा अर्को मर्निङ वाकको फाइदा मैले यहाँलाई भनिसके. अब फेरि पनि हामी गीत नै सुन्नतिर लागौ है त साथीहरू. अब हामी सुन्नेछौ गीत मोहब्बत फ्रम द मुभी फिलहाल 2. यस गीतको सिङ्गर हुनुहुन्छ विप्राक, म्युजिक पनि विप्राकले नै दिनुभएको छ, लिरिक्स र कम्पोजर हुनुहुन्छ जानी.

Alright, so saat ini kami Morgan Gitsunyo Mohabbat from the movie Filhal 2. अब यस गीतपछि मर्निङ वकको अर्को एउटा फाइदा नै म यहाँलाई भन्न जाँदैछु. मर्निङ वकले कोलेस्ट्रोल लेभललाई कन्ट्रोल गर्छ. श्रोता मित्र, शरीरलाई स्वास्थ्य राख्न हामीलाई के लेभलमा कोलेस्ट्रोल चाहिन्छ? तर हार्ट प्रब्लम्सको रिस्क तब बढ्न जान्छ जब शरीरमा ब्लड लिपिड्स अत्याधिक मात्रामा बढ्न जान्छ, खास गरी जब यो एलडिएल कोलेस्ट्रोलको रूपमा हुन्छ. साथै एचडिएलको मात्रा कम भयो भने पनि शरीरको लागि हानिकारक हुन्छ. एक्टिभ लाइफ स्टाइल र मर्निङ वकले तपाईँको शरीरको कोलेस्ट्रोल लेभललाई रेगुलेट गर्छ. हजुर, मर्निङ वकको यो एउटा अर्को फाइदा यहाँलाई मैले भनिसके. अब भने फेरि पनि हामी गीत नै एउटा सुनौ. अलराइट साथीहरू, अब भने हामी सुन्नेछौ गीत म तिम्रै हुँ. यस गीतमा भोकल रहेको छ अमित बरालको. लिरिक्स र म्युजिक पुष्पन प्रधानले दिनुभएको छ. अरेन्जर हुनुहुन्छ ऋकेश गुरुङ. साथीहरू, अब हामी यो गीत सुन्नेछौ र यो गीतपछि पालो हुनेछ अर्को एउटा छोटो ब्रेकको. ब्रेकपछि म फेरि पनि आउनेछु यहाँलाई जानकारी र रमाइलो रमाइलो गीत पनि सुनाउनेछु. यसलाई सुन्दै रहनुहोला.

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न फसे फसे फसे तिम्रो जवानीमा मस्त
3: केही नौलो
1: रोचक
3: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 एफएम मा कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक
1: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नु होला मात्र किप्स 98.3 एफएम मा
4: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there, follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
6: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
7: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
6: किन ए एसी लाइट ब्रिक नै
7: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
6: वाह मैले खोजेको जस्तै रहेछ
7: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-98-3512-34-44
8: बाबु पानीको बिल तिरिदे ल
9: ल तिरिदे
10: बाबु बत्तीको बिल तिरिदे आज
9: ल ल तिरिदे
8: दादा इन्टरनेटको पनि लास्ट दिनु है आज
9: ल त्यो पनि तिरिदे
8: तर सबै कुरा यति छिटै कसरी तिरिस
9: किनकि मसँग हाम्रो पात्र छ
10: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट कसरी
9: जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै
11: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
12: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
13: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
12: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
13: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
11: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
1: 01-42-35-888 98-12-35-888
14: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
15: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
1: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्ट्सहरू कार्यक्रम
12: म्युजिक मज्जा
1: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा
16: तपाई सुन्दै हुनुहुन्छ
17: के
16: ई
17: बी
16: एस
18: किप्स 98.3 एफएम योर कम्पानियन
1: Keeps FM 98.3 presents Beauty, Health and Lifestyle.

ब्रेक पछि फेरि पनि स्वागत छ कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइलमा. सुन्दै हुनुहुन्छ स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्स. ओके, सो ब्युटी हेल्थ एन्ड लाइफ स्टाइलमा आज म यहाँलाई भन्दैछु मर्निङ वकका केही फाइदाहरू. र अब चाहिँ म यहाँलाई फेरि पनि अर्को एउटा मर्निङ वकको फाइदा नै भन्नतिर लागे. मर्निङ वकले साथीहरू यहाँको मुडलाई पनि राम्रो राख्छ. मानिसको मुड यदि नराम्रो भएमा यसले पनि विभिन्न समस्यालाई निम्त्याउँछ, जस्तै डिप्रेसन, एन्जाइटी आदि. त्यसैले साथीहरू मुड यदि तपाईँको ठिक भइराखेको छैन भने बिहान अलि चाँडै उठ्नुहोस् र मर्निङ वकको लागि निस्किनुहोस्. यसले तपाईँको मेन्टल हेल्थमा सुधार ल्याउँछ, किनकि साथीहरू वक गर्दा नेचुरल पेन किलिङ एन्डोर्फिन्स हर्मोन शरीरमा प्रपरली फ्लो हुन्छ र यसले तपाईँको मुडलाई पनि ठिक पार्छ. ओके, सो यो अर्को एउटा मर्निङ वकको फाइदा यहाँले जान्नु भइसक्यो. अब हामी फेरि पनि अर्को एउटा गीत नै सुनौँ. सो साथीहरू अब भने हामी सुन्नेछौँ गीत दिलनशी दिलनशी, र यो गीत चाहिँ रहेको छ मुभी आशिक बनाया आफ्नैबाट. यस गीतको सिङ्गर हुनुहुन्छ कृष्ण कुमार कुन्नत, लिरिसिस्ट हुनुहुन्छ समीर, म्युजिक कम्पोजर र म्युजिक डाइरेक्टर हुनुहुन्छ हिमेश रेशमिया.

हजुर साथीहरू, हामीले भर्खर सुनिसक्यौं गीत दिलनशी दिलनशी मुभी आशिक बनाए आफ्नेको गीत थियो यो। अब फेरि पनि यहाँलाई मर्निङ वकको अर्को एउटा फाइदा नै भन्न जाँदैछु म साथीहरू। मर्निङ वकले ब्रेन फंक्सन पनि अझ तीव्र गर्छ। रेगुलर एक्सरसाइज जस्तै मर्निङ वकले तपाईँको सोच्ने शक्ति र स्मरण शक्तिलाई पनि अझ तीव्र बनाउँछ साथीहरू। शरीरमा मात्र नभए मर्निङ वकले मानसिक सुधार पनि ल्याउँछ। सो अर्को यो एउटा मर्निङ वकको फाइदा भइहाल्यो। फेरि पनि हामी गीत नै सुन्नेछौ। अब चाहिँ हामी सुन्नेछौ गीत निमा रुम्बाको आवाजमा ब्लक हिल।

0: Blocking is now in the
1: हजुर साथीहरू, भर्खर हामीले एउटा रमाइलो गीत सुनिसक्यौँ निमा रुम्बाको आवाजमा ब्लक हिल। अब चाहिँ मर्निङ वाकको अर्को एउटा फाइदा नै म यहाँलाई भन्न चाहन्छु। सो साथीहरू, मर्निङ वाकले हाम्रो रोग प्रतिरोधात्मक क्षमता वा इम्युन सिस्टमलाई बलियो बनाउँछ। हिँड्नाले शरीरमा राम्रो रक्त सञ्चार हुन्छ, यसले गर्दा हाम्रो रोग प्रतिरोधात्मक क्षमतामा राम्रो असर पर्छ। मर्निङ वाकले शरीरभर अक्सिजनको पनि राम्रो सप्लाई हुन्छ, यसले गर्दा इम्युन सिस्टम बलियो हुन जान्छ। ओके, सो यो फाइदा मैले यहाँलाई भनिसके र यो साथीहरू ब्युटी हेल्थ एन्ड लाइफ स्टाइल कार्यक्रमको अन्तिम फाइदा रहनेछ। कार्यक्रमको निर्धारित समय सकिन आँटेको छ। सो कार्यक्रम कस्तो लाग्यो त यहाँले हामीलाई लेखेर पठाउन सक्नुहुन्छ हाम्रो फेसबुक पेजमा। फेसबुक पेजको एड्रेस रहेको छ facebook.com/kidsfm। ओके, सो साथीहरू, जान अगाडि म यहाँको लागि एउटा अन्तिम गीत राख्न चाहन्छु। ओके, सो अब भने हामी सुन्नेछौँ गीत ओ हमदम सुनियो रे। यस गीतको सिङ्गर हुनुहुन्छ के शान, कुनाल र प्रवीण मणि। म्युजिक यस गीतमा दिनुभएको छ एआर रहमानले, लिरिक्स दिनुभएको छ गुलजारले। अल राइट, सो यो गीत अब म यहाँको लागि राख्दैछु र यो गीत सँगसँगै अब म युक्तालाई पनि बिदा दिनुहोला। नमस्कार।

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न फसे फसे फसे तिम्रो जवानीमा मस्त
3: पुरै एक घन्टा तीनवटा मुभीज का सुपरहिट गीतहरू
4: 3 in 1
1: एभ्री स्याटरडे 9 एएम एन्ड थर्सडे 6 पीएम हर दिन

सौंदर्य, स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइल किप्स एफएम 98.3 मेगाहर्जमा शनिबार बेलुकी 7 बजे, मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे। इन्जिनियर शाह

0: लाइट बिग्ने
1: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
0: वाह मैले खोजेको जस्तै रहेछ
1: स्ट्रङ लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-9812-35-444
2: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईसँग
3: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
4: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सीदेखि ड्रेनेजसम्म न्युडुलदेखि क्यान्सरसम्म उन्नत प्रविधिबाट उपचार
3: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन पाटिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
5: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
3: फोन नम्बर 4910511 4910511 98511709 98511709
6: What's the secret to success?
7: Simple. Say yes to radio advertising.
6: Your brand, our voice. One message, thousands of listeners.
7: Radio advertising. Affordable, effective, and culturally close.
6: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
8: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
9: अब धन्ना नमान्नुस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
10: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागी गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
11: केही नौलो
12: रोचक
11: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 एफएम मा कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक
12: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नुहोला मात्र किप्स 98.3 एफएममा
13: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाई हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
14: फुलको डाले डालेमा तिम्रो रूपको लाले
15: नेपाली चलचित्रका सदाबहार गीतहरू
16: मेरो निन्द्रा भोको तिर्खा रात र दिन हो किन
15: Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on KIPS FM 98.3.

0: 30 वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्ड लिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्ड लिङ्क।
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
3: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् Weekly Roll News मात्र किप्स एफएम 98.3 मेगाहर्ज मा ट्यून इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे
4: क्योंकि तुम ही हो अब तुम ही हो जिंदगी अब
5: बेस्ट रोमांटिक हिंदी सॉन्ग बेस्ट रोमांटिक हिंदी सॉन्ग Best romantic Hindi songs every Sunday 9 p.m. Tuesday 6 p.m.
6: Pehla nasha pehla khumar
5: station gives FM 98.3 megahertz

0: Nepali Pop Flashback Saturday the hero Hamro Maya Thiyo Every Sunday and Tuesday 10 PM Thursday 9 AM and Saturday 5 PM Mai mara sajo
1: Mai mara sajo नमस्कार अनि हार्दिक स्वागत छ तपाईँ सुन्दै हुनुहुन्छ किप्स 98.3 FM
2: हजुर नमस्ते अनि स्वागत छ यो किप्स FM 98.3
3: नमस्कार किप्स 98.3 FM
4: यो हो किप्स 98.3 FM तपाईँसँगको सहयात्रा
5: Mix Max at 98.3

Kips 98.3 FM, your companion.

0: Life-Changing Quotes. सफलता बारम्बार गरिने साना साना प्रयासहरू जोडिएर पाइन्छ। यो भनाई हो आर कोलियरको।
1: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा। ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे।
2: किप्स 98.3 एफएममा गजल संसार।

0: The Vice सुन रहे हैं Kips FM 98.3 MHz Your Companion
1: Kips Time Check
2: अहिले बिहानको 9 बजेको छ
3: Keeps you cool Keeps you alive
4: Keeps you entertained Kips 98.3 FM, your companion, your companion, your companion.
5: साताको 10 उत्कृष्ट गीतहरुको काउन्टडाउन शो.
6: Kips most wanted.
7: Hello, welcome to Kips Most Wanted Kips FM 98.3 your companion tuning gardai hununcha ra ma nijol chu tapai ko sath ma countdown show shuru bhayeko cha Kips Most Wanted countdown show raheko cha nepali pop nepali aadhunik gitar countdown hami sunne chhau aba ko ek ghanta number 10 dekhi number 1 samma gitar top 10 songs tapai sun saknuhuncha one by one number 10 dekhi number 1 ko yatra shuru bhayeko cha station Kips FM 98.3 ani worldwide kipsfm.com ar sun saknuhuncha follow garna online instagram facebook and tiktok ma id raheko cha Kips FM 98.3 MHz तपाईको साथमा छु म निजल र अहिले भने चाहिँ हामी नम्बर 10 को गीतर्फ लाग्दै छौ नम्बर 10 मा यो वीक रहेको छ केटी फर्स्ट माया बसु बाइ आशिष अविरल एन्ड अस्मिता अधिकारी लिरिक्स रहेको छ एक नारायण भण्डारी को म्युजिक मिक्स मास्टरिङ गरेका छन् आशिष अविरल ले नम्बर 10 मा सुन्छौ केटी फर्स्ट माया बसु
8: किड्स मस्ट वान्टेड नम्बर 10

अब नम्बर 9 को पालो छ. नम्बर 9 मा चिसो चिसो झरी गाउँदैछन् प्रताप दास एन्ड रचना रिमाल. लिरिक्स एन्ड म्युजिक सौगात श्रेष्ठ अनुरागीको रहेको छ. अरेन्ज गरेका छन् विष्णु तामाङले. मिक्स मास्टर गरेका छन् कुमार सानोपुनले. नम्बर 9 मा सुन्छौ चिसो चिसो झरी.

0: अब नम्बर एट को पालो छ. नम्बर एटमा यो विक रहेको छ तिमी यति राम्री छौ कि गीतको बोल रहेको छ प्रमोद खरेल अनु चौधरीको सुमधुर स्वरमा अनि लिरिक्स र म्युजिक भने दिएका छन् विमल अधिकारीले अरेन्ज गरेका छन् कमल सौरागले मिक्स मास्टरिङ भने गरेका छन् कुमार राणाले र गीत सुन्छौँ अहिले नम्बर एटको गीत रहेको छ तिमी यति राम्री छौ कि.
1: Gifts must wanted number 8.

0: अब फटाफट लगाऊ नम्बर 7 तर्फ. नम्बर 7 मा यो विक रहेको छ, मलाई तानेर लैजाऊ बाई मेलिना राय एन्ड प्रज्वल कार्की. लिरिक्स एन्ड म्युजिक रहेको छ मिलन भट्टराईको, अरेन्ज मिक्स मास्टर गरेका छन् देवेश राईले. सुन्छौ नम्बर 7 मा मलाई तानेर लैजाऊ.
1: गिफ्ट मोस्ट वान्टेड नम्बर 7.

0: नेपाल भाषाया न्याय पुसेचौ मेत
1: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज
2: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग
3: 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
4: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड

0: बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा।
1: खुशीको खबर हरेक आइतबार फलिसी आईआर क्लिनिकमा भेरिकोस भेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ। मौकाको फाइदा उठाउनुहोस्।
2: फलिसी क्लिनिक, नारायण टार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी।
1: फोन नम्बर 4915111 9851170939 9851170939.
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
6: Hazur. न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
7: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
8: सौन्दर्य, स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइल किप्स एफएम 98.3 मेगाहर्जमा शनिबार बेलुकी 7 बजे, मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे।
9: Enjoy the cover version of your favorite songs. Cover Mania at 98.3. Cover Mania at 98.3.
1: Every Monday 5 p.m. and Friday 8 p.m.

0: साताको 10 उत्कृष्ट गीतहरुको काउन्टडाउन शो
1: बीस्ट मोस्ट वान्टेड
2: वेलकम ब्याक आफ्टर फर्स्ट कमर्सियल ब्रेक. कार्यक्रम तपाईँ सुन्दै हुनुहुन्छ किप्स मोस्ट वान्टेड र म निज्जल छु तपाईँको साथमा. काउन्ट डाउन जारी रहेको छ र काउन्ट डाउनमा हामीले प्ले गरिसकेका छौँ नम्बर 10 नम्बर 7 गीतहरू. नम्बर 6 पालो भइसकेको छ र नम्बर 6 यो विक रहेको छ के छ खबर. हिरोनी बाय चक्रबम एन्ड दीपिका बयम्बु मगर एन्ड सन्तोष परियार. लिरिक्स दिएका छन् जय खाती एन्ड चक्रबमले. म्युजिक दिएका छन् चक्रबमले अनि अरेन्ज मिक्स मास्टर गरेका छन् एचबिएन किस्मतले. सुन्छ नम्बर 6 के छ खबर हिरोनी.

0: हजुर श्रोता मित्र, कार्यक्रम तपाईँ सुन्दै हुनुहुन्छ किप्स मोस्ट वान्टेड। किप्स मोस्ट वान्टेडमा नम्बर फाइभतर्फ लागौँ। नम्बर फाइभमा यो विक रहेको छ, माया छ मनमा छ बाई एसडी योगी एन्ड रेश्मा पुन। लिरिक्स रहेको छ राम अविरल विष्टको, म्युजिक डिरेक्टर रहेका छन् एसडी योगी एन्ड म्युजिक प्रड्युसर रहेका छन् रिकेश गुरुङ, मिक्स मास्टर गरेका छन् एसडी योगीले। सुन्छौँ नम्बर फाइभमा माया छ मनमा छ।
1: किप्स मोस्ट वान्टेड नम्बर फाइभ।

अब नम्बर फोर को पालो छ. नम्बर फोर मा धोका गाउँदैछन् एलिना चौहान. लिरिक्स रहेको छ विष्णु भण्डारीको. भने म्युजिक दिएका छन् सरोज पोखरेलले. अन्त म्युजिक अरेन्ज मिक्स मास्टर गरेका छन् दिवेश राईले. सुन्छ नम्बर फोरमा धोका बाई एलिना चौहान.

0: हजुर श्रोता मित्र, हाम्रो पहिलो सेगमेन्ट फ्ल्यासब्याकको पालो भइसकेको छ र फ्ल्यासब्याकमा आज ल्याएको छु गीत बिर्सन होइन हामीलाई बाई बच्चु कैलाश।
1: फ्ल्यासब्याक

0: every Tuesday and Friday, 1 p.m., Wednesday, 10 p.m.
1: Timile bhane ka sara te phoera ma
2: Nepali Super Hits
0: only on Kips FM 98.3.
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
5: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुन इटा राम्रो होला?
6: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुस्।
5: किन ए एसी लाइट ब्रिक नै?
6: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो, जाडोमा न्यानो राख्छ।
5: वाह, मैले खोजेको जस्तो रहेछ।
6: स्ट्रङ, लाइट एन्ड स्मार्ट। एसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ। फोन 01-591-3596, 98-012-35-44.

0: एक्सप्रेस को साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरुमा फ्री इन्टरनेट को मजा लिनुहोस्। Connect to my world link and always stay connected wherever you are.
1: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: कार्यक्रम कलियुग टाइम, कलियुग टाइम।
4: Hollywood Times, every day, 11 to 12.

0: हजुर श्रोता मित्र, कार्यक्रममा फेरि पनि स्वागत गर्न चाहन्छु। दोस्रो व्यापारिक विश्रामपछि म निजोल तपाईँको साथमा कार्यक्रम तपाईँ सुन्दै हुनुहुन्छ। किप्स मोस्ट वान्टेड, किप्स मोस्ट वान्टेडमा काउन्टडाउन जारी रहेको छ। हामी नेपाली पप गीत सङ्गीतको काउन्टडाउन गर्ने गर्दछौँ र अहिले भने चाहिँ हामी लाग्दैछ नम्बर 3 सलल कर्णाली गाउँदैछन् प्रमोद खरेल, एन्ड सपोर्टिङ भोकल रहेको छ सृष्टि बुढाको, लिरिक्स एन्ड म्युजिक रहेको छ सुरज थापाको, भने म्युजिक अरेन्जमेन्ट गरेका छन् प्रमोद एन्ड परम्पराले एन्ड सुरज थापाले। सुन्छौ नम्बर 3 सलल कर्णाली,
1: Most Wanted number 3.

0: हजुर, नम्बर टूको पालो भइसकेको छ। नम्बर टूमा यो विक रहेको छ टुक्राए र मेरो माया बाई मेलिना राई। लिरिक्स रहेको छ सुजन कोइरालाको, म्युजिक दिएका छन् ऋषि निरौलाले, म्युजिक अरेन्ज गरेका छन् विशाल निरौलाले भने मिक्स मास्टर गरेका छन् कुमार राणाले। सुन्छ नम्बर टूमा टुक्राए र मेरो माया।
1: किप्स मोस्ट वान्टेड नम्बर 2।

0: हजुर, हाम्रो दोस्रो सेगमेन्टको पालो भइसकेको छ र दोस्रो सेगमेन्टको नाम रहेको छ माई चोइस। माई चोइसमा आज मैले ल्याएको छु समृद्धि राईको आवाजमा म चाहिँ नेपाली।
1: My choice.

0: Okay, now let's do a quick recap.
1: Are you ready?
2: Recap. Let's go.
0: Number 10 ma raheko cha Yo Week KT Forsu Maya Basu by Asis Abirol and Asmita Adhikari. Number 9 ma raheko cha Chiso Chiso Jari by Pratap Das and Rachana Rimal. Number 8 ma raheko cha Timi Iti Ramri Chowki by Pramod Karel and Anu Chaudhary. Number 7 ma raheko cha Malai Tanera Laijao by Melina Rai and Prajwal Karki. Number 6 ma raheko cha Kesa Khabar Hiruni by Chakrabam and Deepika Boyambu Magar and Santosh Pariyar. Number 5 ma raheko cha Maya Chamanma Chha by SD Yogi and Reshma Poon. Number 4 ma raheko cha Dhoka by Elina Chauhan. Number 3 ma raheko cha Salala Karnali by Pramod Karel and number 2 ma raheko cha Tukrai ra mero Maya by Melina Rai. Okay, recap pani hamile garyo. Aba number 1 ko swang pani reveal garne bela bhayeko cha ra yo week number 1 ma runner up bhayeko cha Italy ko Bazar ma by Anand Karki and Ganga Karel. Lyrics raheko cha Shri Krishna Luitel ko ani composition raheko cha Lakshman Sisko. Music dieka chan Arjun Katwal le, mix master gareka chan Pokhara Sonkar le. सुन्छौ नम्बर 1 को सङ इटालीको बजारमा र गीत इन्जोय गर्नुहोला र गीत सँगसँगै विदा माग्ने समय भइसकेको छ कार्यक्रम कस्तो लाग्यो सोलस बुझा हामीलाई पक्कै पनि दिनुहोला फेसबुक पेज रहेको छ किप्स एफएम 90.3 मेगाहर्ज हामीलाई फलो गर्न सक्नुहुन्छ इन्स्टाग्राम टिकटक अनि फेसबुकमा यति भन्दै आजको लागि म निजल पनि विदा भए नमस्कार टेक केयर बाबाई सुन्दै गर्नुहोला किप्स एफएम 98.3 योर कम्पेनियन
2: किप्स मोस्ट वान्टेड नम्बर 1

0: फेरि छ्याप छ्याप बत्ती गएर हैरानै भयो।
1: अब धन्ना नमान्नुस्, नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस्। ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: History of Rock.
6: Monday 3 p.m. Only on Keeps FM 98.3 megahertz, your companion.
7: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरु कार्यक्रम
5: म्युजिक मजा म्युजिक मजा
7: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा।
8: The world's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 megahertz. Never miss out.

0: are in tune to KIPS FM 98.3 MHz, your companion.
1: Don't let me do mountain moving.
2: History of Rock.
3: Here I am. Rock you like a hurricane.
4: Monday 3 p.m. Only on KIPS FM 98.3 MHz, your companion.
5: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईंसँग
6: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इंटरवेंशनल रेडियोलॉजी सेवा उपलब्ध छ
7: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नॉन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
6: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाटिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
8: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
6: फोन नम्बर 4910511 4910511 9851170939
9: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै इटा राम्रो होला
10: अरु होइन एएसी लाइट ब्रिक नै रोज्नुस्
9: किन एएसी लाइट ब्रिक नै
10: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
9: वाह मैले खोजेको जस्तै रहेछ
10: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-98-012-35-444
11: Does your computer UPS?

0: It's Frenchy.
1: Are you ready for the big O? This is Inbox. Yeah.

0: यो हो किप्स 98.3 एफएम तपाईं सँगको सहयात्रा
1: नेपाली पप गीतहरुको उतार चढ़ाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला किप्स मोस्ट वान्टेड किप्स मोस्ट वान्टेड
2: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Hits FM 98.3 MHz मा
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
3: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
4: के भयो बोलादै के गुनगुनाइरहेको
3: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
4: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
3: यति सजिलै
4: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो।
2: अब धन्ना नमान्नुस्, नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
4: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
6: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा। कार्यक्रम प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्ज्ज।
4: ऑन इन्स्टाग्राम एन्ड टिकटक टू सर्च किप्स एफएम 98.3 मेगाहर्ज्ज एन्ड हिट दैट फॉलो बटन टुडे।
6: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा। कार्यक्रम प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा।
7: सुनौलो याद, सुनौलो गीत, बलिउड गोल्डन हिट्स। FM 98.3 megahertz ma deewana bin sajna ke aitwar ra mangalwar diuso 4 baje somwar ra shukrawar beluki 10 baje purana bollywood sangeet ko jadu tapai ki radio keeps fm ma sunau lo yaad sunau lo geet bollywood golden hits FM 98.3 megahertz ma dil deewana bin sajna ke aitwar ra mangalwar diuso 4 baje somwar ra shukrawar beluki 10 baje purana bollywood sangeet ko jadu tapai ki radio keeps fm ma
8: this is keeps 98.3 fm your companion. Are you ready for the big O?
9: This is In Box.

0: life-changing quotes. मानिसहरूले तपाईँको बारेमा जे सोचे पनि सधैँ तपाईँ आफ्नै गीत गाउन जारी राख्नुहोस् सधैँ।
1: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
0: म्युजिक मजा
1: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 FM मा।

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमीलाई 10 दिन्छु 10 मा हेलाइ गरिराको प्रश्न फसे फसे फसे तिम्रो जवानीमा मस्त
3: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
3: मोटरसाइकल स्कूटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678
3: कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
5: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
7: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
8: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
9: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
8: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
9: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
10: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
1: 01-42-35-888 98-12-35-888
11: You can dance
12: You can sing All you gotta do is
13: Just tune in
12: KIPS FM 98.3 MHz Your companion The radio of new generation
14: Stay connected with your favorite station KIPS FM 98.3 MHz
6: Join our community on Facebook for the latest updates and all the music you love.
14: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
1: Nepali Pop Flashback Every Sunday and Tuesday 10 p.m., Thursday 9 a.m., and Saturday 5 p.m.

0: सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बिहानको 11 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: किप्स 98.3 FM को कलिउड टाइममा अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली चलचित्रका गीतहरू

0: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
1: Join our community on Facebook for the latest updates and all the music you love.
0: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
2: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
3: अब धन्ना नमान्नुस् ननस्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
4: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
5: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
6: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
7: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
6: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
7: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
8: सुबिसु

0: Don't change the station. We'll be right back. You are listening to Gibbs FM 98.3 MHz. Your companion. Just tune in.
1: Sunao lo yaad, sunao lo geet. Bollywood Golden Hits. Gibbs FM 98.3 MHz ma. आइतबार र मंगलबार दिउँसो 4 बजे सोमबार र शुक्रबार बेलुकी 10 बजे पुराना बलिउड संगीतको जादू तपाईकी रेडियो किप्स एफएम मा
2: नेपाली पॉप फ्ल्याशब्याक Every Sunday and Tuesday 10 p.m., Thursday 9 a.m. and Saturday 5 p.m.

0: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईंसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
1: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
2: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
1: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
0: हलेसी क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
1: फोन नम्बर 4910511 4910511
3: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
4: अरु होइन एएसी लाइट ब्रिक नै रोज्नुहोस्
3: किन एएसी लाइट ब्रिक नै
4: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
3: वाह मैले खोजेको जस्तै रहेछ
4: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-98-12-35-444
5: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
7: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जिप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
8: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
9: राजा मतिवा मतिनायेवा नि पुछि चंगुटु खेले
10: नेपाल भाषा या न्याय पुछि चौमेता
11: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज
12: आर यू रेडी टू टर्न अप द वॉल्यूम एंड रॉक आउट लाइक नेवर बिफोर
13: फ्रॉम लेड ज़ेपेलिन टू अ सी डी सी फ्रॉम क्वीन टू द रोलिंग स्टोन्स एंड फ्रॉम गन्स एंड रोज़ेस टू निर्वाना वी हैव गॉट द अल्टीमेट प्लेलिस्ट ऑफ रॉक ग्रेटनेस
12: Join us as we journey through the decades of rock and roll, featuring the timeless classics that still get your heart pounding and your fists pumping.
13: Don't miss a beat. Mark your calendars and set your alarms because it's time to rock out with the best.
12: Rock Fever. Every Friday 9 a.m. and every Thursday 7 p.m.
13: Radio station. Keeps FM 98.3 megahertz.
14: Wake me up. When September ends
15: Yoho Kips FM 98.3 MHz
16: Kips 98.3 FM को Hollywood Time मा अहिले तपाईं सुन्दै हुनुहुन्छ नेपाली चलचित्रका गीतहरू

Life-Changing Quotes. सबैको लागि साथी कसैको पनि साथी होइन, यो भनाई हो अरस्तुको।

0: साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरुमा फ्री इन्टरनेटको मजा लिनुहोस्।
1: अब लाइफ इज अलवेज अन जहाँ पनि खुरुखुरु
0: कनेक्ट टु माई वर्ल्ड लिंक एन्ड अलवेज स्टे कनेक्टेड व्हेयरएवर यु आर।
2: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
4: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत। जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
5: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
5: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
7: Keeps FM 98.3 presents Pop Hour.
8: मुझे कैसे पता न चला कि तू मैनू प्यार।
7: Every Friday 12 p.m.

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले मध्याह्नको 12 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Classic Hindi pop time. At Keeps FM 98.3.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 ampere, 150 ampere, 200 ampere का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
1: नेपाली चलचित्रका सदाबहार गीतहरू Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on KIPS FM 98.3.

0: Cheeps FM 98.3 MHz. Your companion.
1: पूरे एक घंटा तीनोटा मूवीज का सुपरहिट गीत हरू.
2: 3 in 1.
3: Every Saturday 9 AM and Thursday 6 PM.
4: सौंदर्य, स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल. कीप्स एफएम 98.3 मेगाहर्ट्ज मा शनिबार बेलुकी 7 बजे, मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे.
5: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलमा. कार्यक्रम
6: भञ्जाङ चौतारी
5: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा.
7: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक सधैँ तपाईँसँग. 15 वर्षभन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा.
8: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा, महिला स्वास्थ्य, निसन्तानपन, स्त्री रोग समस्या समाधान सेवा.
9: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा.
8: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ. मौकाको फाइदा उठाउनुहोस्।
10: हलेसी क्लिनिक, नारायण टार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी.
8: फोन नम्बर 4910511, 4910511, 9851170939, 9851170939.
11: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत. जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको.
12: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्रैक्टर, जेनेरेटर लगायत इन्वर्टर का ओरिजिनल ब्रांडेड बैटरी विथ ओल्ड बैटरी एक्सचेंज फैसिलिटी.
13: संपर्क बैटरी शॉप न्यू काठमांडू इलेक्ट्रिक इलेक्ट्रॉनिक्स, कुलेश्वर, काठमांडू. फोन नंबर 5302678, 5302678. लोकेशन को लागि गूगल गर्नुहोस्. बैटरी शॉप न्यू काठमांडू इलेक्ट्रिक इलेक्ट्रॉनिक्स.
14: व्हाट्स द सीक्रेट टू सक्सेस?
15: सिंपल. Say yes to radio advertising.
14: Your brand, our voice. One message, thousands of listeners.
15: Radio advertising. Affordable, effective, and culturally close.
14: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
1: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू. कार्यक्रम
2: म्युजिक मज्जा, म्युजिक मज्जा
1: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएममा.

0: Life-Changing Quotes. आरती उपदेश र औषधि मीठो हुन्न।
1: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईं हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
2: भञ्जाङ चौतारी
1: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
3: केही नौलो
4: रोचक
3: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 एफएम मा कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक
4: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नु होला मात्र किप्स 98.3 एफएम मा
5: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
5: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
0: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
7: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
8: यु क्यान डान्स
9: यु क्यान सिङ अल यु गट टु डु इज
10: जस्ट ट्युन इन
11: Kips FM 98.3 MHz, your companion.
12: The radio of new generation.
13: Amilai Sunhos, www.kipsfm.com Marfat. Just tune in, radio Naya Generation Ko.
14: Sunaulo Yaad, Sunaulo Geet. Bollywood Golden Hits Keeps FM 98.3
15: MHz ma
14: Aitabar ra Mangalbar diuso 4 baje Somvar ra Shukravar beluki 10 baje Purana Bollywood sangeet ko jadu tapai ki radio Keeps FM ma
16: Weekly countdown show of top 10 English numbers with exclusive segments, classic choice, info house, fresh hits, and many more. Do tune into Weekly 10.
17: Time Sunday 7 p.m., Monday 9 a.m., and Thursday 2 p.m.
16: on Kips 98.3

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले दिउँसोको 1 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
2: Keeps 98.3 FM ma purva mechi dekhi pashchim mahakali samaka lok

0: यो हो KIPS 98.3 FM तपाई सँगको सहयात्रा.
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
3: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुन इटा राम्रो होला?
4: अरु होइन, एएसी लाइट ब्रिक नै रोज्नुस्.
3: किन एएसी लाइट ब्रिक नै?
4: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ. त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ.
3: वाह, मैले खोजेको जस्तै रहेछ.
4: स्ट्रङ, लाइट एन्ड स्मार्ट. एएसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ. फोन 01-591-3596, 98-012-35-444.
5: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 530-2678. 530-2678. लोकेशन को लागि गुगल गर्नुहोस्. ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
7: बाबु, पानीको बिल तिरिदे
8: ल. तिरिदे
9: बाबु, बत्तीको बिल तिर्दे आज.
8: ल.
9: तिरिदे
7: दादा, इन्टरनेटको पनि लास्ट दिनु है आज.
8: ल, त्यो पनि तिर्दे.
7: तर सबै कुरा यति छिटै कसरी तिरिस?
8: किनकि मसँग हाम्रो पात्र छ.
9: हाम्रो पात्र त मसँग पनि छ, तर पेमेन्ट
8: कसरी? जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ. छैन त गजब? अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै.

0: एक्सप्रेसको साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरूमा फ्री इन्टरनेटको मजा लिनुहोस्। Connect to my Worldlink and always stay connected wherever you are.
1: Sunaulo yaad, sunaulo geet. Bollywood Golden Hits. Keeps FM 98.3 MHz ma. Aitabar ra mangalbar diuso 4 baje. Somvar ra shukravar biluki 10 baje. पुराना बॉलीवुड संगीत को जादू तपाईंकी रेडियो कीप्स एफएम मा

0: the radio station that keeps you cool, alive and entertained. Keeps FM 98.3 MHz, your companion.
1: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईंसँग
2: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इंटरवेंशनल रेडियोलॉजी सेवा उपलब्ध छ
3: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नॉन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
2: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
1: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
2: फोन नम्बर 4910511
4: अब धन नमान्नुस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
5: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
6: यु क्यान डान्स
7: यु क्यान सिंग ऑल यु गॉट टु डू इज
8: जस्ट ट्यून इन
7: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.

0: life-changing quotes. अरुलाई घृणा गरेर म आफ्नो आत्मालाई संकुचित र नीच बनाउँदिन। यो भनाइ हो बुकर टी वाशिंगटनको।
1: एक फूल झरेर के भो, एक फूल झरेर के भो।
2: नेपाली सुपरहिट्स

0: every Tuesday and Friday, 1 p.m., Wednesday, 10 p.m.
1: Timile bhane ka sara dev soera ma
2: Nepali Super Hits
0: only on Kips FM 98.3.
3: Stay connected with your favorite station, Kips FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Kips FM 98.3 megahertz and hit that follow button today.
5: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत. Just tune in, रेडियो नयाँ जेनेरेसनको.
0: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा. तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्. साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला.
6: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ. फोन नम्बर 5302678, 5302678. लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
7: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
7: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
7: Say yes to radio advertising, where every word makes an impact. Kips FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
8: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित.
9: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा.
10: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट.
9: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित.
10: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ.
11: सुबिसु, छिटो पनि सुरक्षित पनि.
12: थप जानकारी तथा बुकिङका लागि
13: 01-42-35-888, 98-0-12-35-888.

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्जमा मेरो मन छैन बसमा तिमीलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न फसे तिम्रो जवानीमा मस्त
2: सौन्दर्य स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइल किप्स एफएम 98.3 मेगाहर्जमा शनिबार बेलुकी 7 बजे मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वेल्डिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वेल्डिङ
1: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
2: अब धन नाना मान्नुस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
4: You can dance.
5: You can sing. All you gotta do is
6: just tune in.
5: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
7: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
8: Join our community on Facebook for the latest updates and all the music you love.
7: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
9: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station KIPS FM 98.3 MHz.
10: केही नौलो
11: रोचक
10: अनि अचम्म लाग्ने तथ्यहरू KIPS 98.3 FM मा कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक
11: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नुहोला मात्र KIPS 98.3 FM मा
12: नेपाली पप फ्ल्याशब्याक
9: Every Sunday and Tuesday 10 p.m., Thursday 9 a.m., and Saturday 5 p.m.
13: This is KIPS 98.3.

0: every Tuesday 12 p.m. and Thursday 8 p.m.
1: The weekly countdown show of top 10 English numbers with exclusive segments, classic choice, info house, fresh hits and many more. Do tune into Weekly 10. Weekly 10.
2: Time Sunday 7 p.m., Monday 9 a.m. and Thursday 2 p.m.
1: on KIPS 98.3 FM.
3: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
5: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
7: भइगो नि जाउँ छोडेर जानेलाई भइगो नि जाउँ तर के र जाने
0: KIPS unplugged
7: last mode ma nahi
0: नेपाली आर्टिस्ट सिङ्गर्सहरूका अनप्लग्ड गीतहरू सुन्न नछुट्याउनुहोला हरेक आइतबार मध्याह्न 12 बजे र शनिबार दिउँसो 4 बजे

0: The Vice Sundayununsa, Kips FM, 98.3 MHz, your companion.
1: Kips, time check.
2: अहिले दिउँसोको 3 बजेको छ.
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Kips 98.3 FM, your companion, your companion, your companion.
6: साताभरि घटेका विश्वका प्रमुख गतिविधिहरूको कार्यक्रम Weekly World News. Weekly World News. Weekly World News.
7: Hello, namaskar, namaskar, swagat sa station Kips FM 98.3, your companion ma, the radio of new generation, the station that always keeps you cool, keeps you alive, keeps you entertained. कार्यक्रम विकली वर्ल्ड न्युज तपाईँ सुन्दै हुनुहुन्छ. विकली वर्ल्ड न्युजमा गत हप्ता घटेका विश्व घटनाहरू कार्यक्रममा सुन्न सक्नुहुन्छ, साथमा नेपाली गीत सङ्गीतहरू इन्जोय गर्न सक्नुहुन्छ. तपाईँलाई साथ दिनुको लागि म प्रस्तुता निचल उपस्थित भइसकेको छु. र किप्स एफएम 98.3 यो कम्पानियन ट्युन इन गर्दै हुनुहुन्छ. हामीलाई वर्ल्ड वाइड सुन्नुको लागि kipsfm.com हाम्रो पात्रो एप प्रयोग गर्न सक्नुहुन्छ. फलो गर्नुहोला हामीलाई इन्स्टाग्राम, फेसबुक अनि टिकटकमा. आइडी रहेको छ किप्स एफएम 98.3 मेगाहर्ज. र अहिले भने चाहिँ हामी कार्यक्रममा फर्स्ट सङतर्फ लाग्दैछौँ. गीत भनेर रहेको छ सिरिरी हावाले बाई दीपक लिम्बू एन्ड अन्जु पन्त.

श्रोता मित्र विकली वर्ल्ड न्यूजमा पहिलो न्यूज तर्फ लाउन चाहन्छु। न्यूज रहेको छ अमेरिकामा 30 वर्ष माथिका सैनिकको अनिवार्य टेस्टोस्टेरोन परीक्षण गरिने। पुरा न्यूज विकली वर्ल्ड न्यूजमा अमेरिकी रक्षा मन्त्री पिट हेक्सेटले 30 वर्ष र सोभन्दा माथिका अमेरिकी सैनिकहरूका लागि वार्षिक रूपमा अनिवार्य टेस्टोस्टेरोन परीक्षण कार्यक्रम घोषणा गरेका छन्। सामाजिक सञ्जाल एक्समा एक भिडियो सन्देश जारी गर्दै रक्षा मन्त्री हेक्सेटले यो परीक्षणलाई सैनिकहरूले वार्षिक रूपमा पूरा गर्नुपर्ने नियमित स्वास्थ्य परीक्षणमा थप गरिने जानकारी दिएका हुन्। 30 वर्षभन्दा मुनिका सैनिकहरूका लागि भने यो परीक्षण स्वैच्छिक हुनेछ। परीक्षणपछि आवश्यकता अनुसार गरिने उपचार वा टेस्टोस्टेरोन रिप्लेसमेन्ट थेरापी लिने नलिने भन्ने निर्णय गर्ने सम्बन्धी सैनिककै व्यक्तिगत रोजाइमा निर्भर रहने हेक्सेटले बताएका छन्। रक्षा मन्त्री हेक्सेटले यसलाई अमेरिकी सेनाको सबैभन्दा बलियो पक्ष मानिने व्यक्तिगत योद्धाको क्षमता कायम राख्ने पेन्टागनको प्रयासका रूपमा प्रस्तुत गरेका छन्। यो पहल कुनै कृत्रिम क्षमता अभिवृद्धिका लागि होइन, भिडियो सन्देशमा हेक्सेटले भनेका छन्। यो तपाईँको प्राकृतिक क्षमतालाई पुनःबहाली र अनुकूलन गर्न, तपाईँको दीर्घायुको रक्षा गर्न र युद्धमा निरन्तर टिकिरहन आवश्यक पर्ने जैविक आधार सुनिश्चित गर्नका लागि हो। सैनिकहरूमा हर्मोनको स्तर बारे पेन्टागनको चासो नयाँ भने होइन। राष्ट्रिय रक्षा अधिकृत ऐन 2025 प्रावधान अनुसार पनि रक्षा मन्त्रीले कम टेस्टोस्टेरोनको उपचार परीक्षण र स्क्रिनिङका विद्यमान मापदण्डहरूबारे अमेरिकी कंग्रेसलाई जानकारी गराउनुपर्ने व्यवस्था छ। मायो क्लिनिकका अनुसार 30 वा 40 वर्षको उमेरपछि पुरूषहरूमा हरेक वर्ष प्राकृतिक रूपमा करिब 1% दरले टेस्टोस्टेरोनको स्तर घट्दै जान्छ। कार्यक्रम विकली वर्ल्ड न्यूजमा अब हामी गीततर्फ लाग्दैछौँ। गीत रहेको छ यो केटीको ठिकै छैन चाला फ्रम द मुभी टुहुरो।

श्रोतामित्र, कार्यक्रम विकली वर्ल्ड न्यूज सुन्दै हुनुहुन्छ। विकली वर्ल्ड न्यूजमा नेक्स्ट न्यूज तर्फ लाग्न चाहन्छु। न्यूज रहेको छ भारतको सबैभन्दा ठूलो आणविक ऊर्जा केन्द्रको डेटा लिक। भारतको तमिलनाडु स्थित कुन्डनकुलम आणविक ऊर्जा केन्द्रको अति संवेदनशील दस्तावेजहरू लिक भएको छ। यस घटनाले अन्तर्राष्ट्रिय सुरक्षा वृत्तमा हलचल मचाएको समाचारमा उल्लेख छ। वर्ल्ड लिक्स नामक ह्याकर समूहले यस प्लान्टसँग सम्बन्धित हजारौं दस्तावेजहरू डार्क वेबमा सार्वजनिक गरेको दावी गरेपछि भारतको ऊर्जा सुरक्षा र साइबर प्रतिरक्षा प्रणालीमाथि गम्भीर प्रश्न खड़ा भएको छ। न्यूज एजेन्सी रोइटर्सका अनुसार ह्याकरहरूले प्लान्टको कन्ट्रोल रूमको लेआउट, ब्लूप्रिन्ट, आपूर्तिकर्ता, सप्लायरको सूची र अन्य महत्वपूर्ण प्राविधिक विवरणहरू सार्वजनिक गरेका छन्। यो घटनाको बीजारोपण गत मे महिनामा भएको देखिए पनि यसको गम्भीरता भने भर्खरै मात्र सत्तामा आएको हो। कुन्डनकुलम प्लान्टको युनिट 3 र युनिट 4 परियोजनामा ठेकेदारका रूपमा काम गरिरहेको अनिल अम्बानी नेतृत्वको रिलायन्स ग्रुपले आफ्नो डेटा भण्डारण गरिएको तेस्रो पक्ष कम्पनी योटाको सर्भर ह्याक भएको स्वीकार गरेको छ। रिलायन्सका अनुसार यो साइबर आक्रमणका बारेमा भारत सरकारलाई आधिकारिक रूपमा जानकारी गराइसकिएको छ। विवरण अनुसार गत मे 29, 2026 योटाको सर्भरमा शंकास्पद गतिविधि देखिएको थियो। शुरूमा साइबर आक्रमण रोकिएको दावी गरे पनि जुन महिनाको अन्त्यमा ह्याकर समूहले 8,58,000 भन्दा बढी फाइलहरू चोरी गरेको दावी गर्दै त्यसमध्ये 19,000 भन्दा बढी संवेदनशील दस्तावेजहरू डार्क वेबमा अपलोड गरिदियो। लिक भएका दस्तावेजहरूमा प्लान्टका विभिन्न हिस्साका नक्सा, निरीक्षण रेकर्ड, बैठकका माइन्युटहरू र सप्लायर्सहरूका गोप्य विवरणहरू समेत समावेश रहेको बताइएको छ। परमाणु सुरक्षा विशेषज्ञहरूले यस घटनालाई सप्लाई चेन अट्याकको संज्ञा दिएका छन्। यो यस्तो प्रकारको आक्रमण हो जहाँ ह्याकरले सिधै मुख्य संस्थाहरूलाई प्रहार गर्नुको सट्टा त्यससँग जोडिएका साना ठेकेदार वा डेटा सेन्टरलाई निशाना बनाउँछ, जसका कारण मुख्य लक्ष्यसम्म पुग्न उनीहरूलाई सहज हुन्छ। विशेषज्ञहरूका अनुसार यदि सार्वजनिक गरिएका दस्तावेजहरू वास्तविक हुन् भने कुनै पनि शत्रु राष्ट्र वा समूहले प्लान्टको सुरक्षा कमजोरी, सपोर्ट सिस्टम र प्राविधिक संरचनालाई सजिलै बुझ्न सक्छन्। विशेष गरी कन्ट्रोल रूमको लेआउट सार्वजनिक हुनुले भविष्यमा हुन सक्ने भौतिक वा साइबर आक्रमणको जोखिमलाई कयौं गुणा बढाइदिएको समाचारमा उल्लेख छ। कार्यक्रम विकली वर्ल्ड न्यूजमा नेक्स्ट सङतर्फ लागौं। सङ रहेको छ माया गर्न जान्यो मायाले बाई राजन राज सेवा कोटी फिचरिङ क्याप्टन डी बियोन्से।

0: FM 98.3 MHz. The Twinning.
1: सुनाओ लो याद, सुनाओ लो गीत, बॉलीवुड गोल्डन हिट्स. कीप्स FM 98.3 MHz मा.
2: दिल दीवाना, बिन सजना के.
1: आइतबार र मंगलबार दिउँसो 4 बजे, सोमवार र शुक्रवार बेलुकी 10 बजे. पुराना बॉलीवुड संगीत को जादू तपाईंकै रेडियो कीप्स FM मा.
3: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुन इटा राम्रो होला?
4: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुस्.
3: किन ए एसी लाइट ब्रिक नै?
4: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ. त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो, जाडोमा न्यानो राख्छ.
3: वाह, मैले खोजेको जस्तो रहेछ.
4: स्ट्रङ, लाइट एन्ड स्मार्ट. एसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ. फोन 01-591-3596, 98-012-35-444.
5: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678. 2678.
6: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ.
7: के भयो बोलादै, के गुनगुनाइरहेको?
6: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको.
7: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त. अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
6: यति सजिलै?
7: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ. न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै.
8: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
9: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 530-2678, 530-2678. लोकेशन को लागि गुगल गर्नुहोस्. ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
10: What's the secret to success?
11: Simple. Say yes to radio advertising.
10: Your brand, our voice. One message, thousands of listeners.
11: Radio advertising. Affordable, effective, and culturally close.
10: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
12: पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा. कार्यक्रम
13: भन्ज्याङ चौतारी
12: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स FM 98.3 MHz.
14: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
15: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.
16: Enjoy the cover version of your favorite songs. Cover Mania at 98.3. Cover Mania at 98.3.
17: Every Monday 5 p.m. and Friday 8 p.m.
18: KIPS 98.3 FM, your companion.
19: साताभरि घटेका विश्वका प्रमुख गतिविधिहरूको कार्यक्रम Weekly World News. Weekly World News. Weekly World News.
20: पहिलो व्यापारिक विश्रामपछि फेरि पनि स्वागत हुन चाहन्छु स्टेशन किप्स एफएम 98.3 योर कम्पेनियनमा, द रेडियो अफ न्यू जेनेरेसन, द स्टेशन द्याट अलवेज किप्स यु कुल, किप्स यु अलाइभ, किप्स यु इन टिन. कार्यक्रम विकली वर्ल्ड न्यूजमा गत त घटेका विश्व घटनाहरू वर्ल्ड न्यूज तपाईँले सुन सक्नुहुन्छ.

पछि भारतीय प्रधानमन्त्रीको न्यूजील्याण्ड भ्रमण, दुई देशबीच रणनीतिक साझेदारी घोषणा, 40 वर्षको लामो कूटनीतिक अन्तराल तोड्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले न्यूजील्याण्डको ऐतिहासिक औपचारिक भ्रमण सम्पन्न गरेका छन्। सन् 1986 पछि न्यूजील्याण्डको भ्रमण गर्ने मोदी पहिलो भारतीय प्रधानमन्त्री हुन्। यो ऐतिहासिक भ्रमणका क्रममा भारत र न्यूजील्याण्डले आफ्नो द्विपक्षीय सम्बन्धलाई रणनीतिक साझेदारीमा स्तरोन्नति गर्ने घोषणा गरेका छन्। इन्डोनेसिया र अस्ट्रेलियाको भ्रमणपछि न्यूजील्याण्ड पुगेका मोदीलाई अकल्याण्ड विमानस्थलमा त्यहाँका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले न्यानो स्वागत गरेका थिए। भ्रमणका क्रममा दुई देशबीच व्यापार, रक्षा, खेलकुद र प्रविधिको क्षेत्रमा सहकार्य बढाउने विषयमा महत्वपूर्ण छलफल र सम्झौताहरू भएका छन्। इन्डो पेसिफिक क्षेत्रमा बलियो उपस्थिति जनाउने उद्देश्यका साथ दुवै देशले रक्षा र सुरक्षा सहकार्यलाई विशेष जोड़ दिएका छन्। यसै क्रममा दुई देशबीच समुद्री सुरक्षा र सहकार्यलाई मजबुत बनाउन समुद्री क्षेत्रमा सहकार्य गर्ने समझदारीमा हस्ताक्षर भएको छ। भ्रमणका क्रममा भएको स्वतन्त्र व्यापार सम्झौता मार्फत दुई देशबीचको आर्थिक सम्बन्धमा नयाँ आयाम थपिएको द डिप्लोम्याटले जनाएको छ। सम्झौता अनुसार न्यूजील्याण्डबाट भारततर्फ निर्यात हुने 57% सामानहरू तत्कालै भन्सारहित हुनेछन्, जसले न्यूजील्याण्डका व्यवसायहरूलाई भारतीय बजारमा ठूलो फाइदा पुर्याउने विश्वास गरिएको छ। भारत र न्यूजील्याण्ड बीच खेलकुद क्षेत्रमा सहकार्य सुरु भएको 100 वर्ष पुगेको अवसरमा दुवै देशले खेलकुद प्रविधि र विशेष गरी रग्बी खेलको विकासमा सहकार्य गर्ने योजना बनाएका छन्। यसका साथै प्रविधिको क्षेत्रमा भारतीय अन्तरिक्ष संस्थाको चन्द्रयान 3 अभियानमा न्यूजील्याण्डको स्पेस कम्पनीले पुर्याएको प्राविधिक योगदानको स्मरण गर्दै आगामी दिनमा अन्तरिक्ष अनुसन्धान र प्रविधिमा साझेदारी थप बलियो बनाउने प्रतिबद्धता जनाइएको छ। कार्यक्रम विकली वर्ल्ड न्यूजमा अब हामी अर्को गीततर्फ लाग्छौँ र गीत रहेको छ अभागी बाई एलिना चौहान।

हजुर श्रोता मित्र, विकली वोलेसमा नेक्स्ट न्यूज तर्फ लाग न्यूज रहेको छ। हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय। अपरा न्यूज विकली वोलेसमा नाजी नेता एडोल्फ हिटलरको जन्मस्थललाई चरम दक्षिणपन्थी समर्थकहरूको तीर्थस्थल बन्न नदिन अस्ट्रियाले उक्त भवनलाई औपचारिक रूपमा प्रहरी कार्यालयमा रूपान्तरण गरेको छ। लामो विवाद र कानूनी प्रक्रियापछि बुधबार नयाँ प्रहरी कार्यालय सञ्चालनमा ल्याइएको हो। अस्ट्रियाली अधिकारीहरूका अनुसार हिटलरको जन्मघरलाई प्रहरी कार्यालय बनाउने निर्णयले उक्त स्थानलाई नाजी विचारधाराको प्रतीकका रूपमा प्रयोग हुनबाट रोक्नेछ। साथै यसले वर्षौंदेखि चलिरहेको यस भवनको भविष्य के हुने भन्ने विवादको पनि अन्त्य हुने अपेक्षा गरिएको छ। ब्राउनाउ आम इन सहरको केन्द्रमा रहेको 17 शताब्दीको उक्त भवनको करिब 2 करोड़ युरो लागतमा पुनर्निर्माण गरिएको हो। निर्धारित समयभन्दा 3 वर्ष ढिलो सम्पन्न भएको पुनर्निर्माणपछि भवनको स्वरूप पूर्ण रूपमा परिवर्तन गरिएको छ। जर्मन सीमा नजिक रहेको उक्त घरमा एडोल्फ हिटलरको सन 1889 अप्रेल 20 जन्म भएको थियो। पहिले पहेँलो रङको रहेको भवनलाई सेतो रङले रंगाइएको छ भने प्रवेशद्वारमा प्रहरी कार्यालयको चिन्ह राखिएको छ। भवन बाहिर रहेको स्मारक शिलालेखमा शान्ति, स्वतन्त्रता र लोकतन्त्रका लागि फेरि कहिले फाँसीवाद होइन भन्ने सन्देश अझै कायम राखिएको छ। सन् 1938 नाजी जर्मनीले अस्ट्रियालाई गाभेपछि करिब 65,000 अस्ट्रियाली यहुदी मारिएका थिए भने थप 1,30,000 भन्दा बढीलाई देश निकाला गरिएको थियो। यद्यपि होलोकास्ट प्रतिको आफ्नो ऐतिहासिक जिम्मेवारी पूर्ण रूपमा स्वीकार नगरेको भन्दै अस्ट्रिया समय समयमा आलोचित हुँदै आएको छ। यो भवन सन् 1912 एउटै परिवारको स्वामित्वमा थियो। सन् 1972 भने अस्ट्रियाली सरकारले भाडामा लिएर अपाङ्गता भएका व्यक्तिहरूको सेवा केन्द्रका रूपमा प्रयोग गर्दै आएको थियो। अन्तिम निजी मालिक गेर्लिन्दे पोमरले भवनको पुनः उपयोगका विभिन्न प्रस्तावको विरोध गर्दै आएका थिए। अस्ट्रियाली संसदले सन् 2016 विशेष कानून मार्फत भवन अधिग्रहण गर्ने निर्णय गरेपछि सर्वोच्च अदालतले करिब 8,10,000 युरोमा उक्त सम्पत्ति खरिद गर्ने सरकारी निर्णयलाई अनुमोदन गरेको थियो। भवन भत्काउने, संग्रहालय बनाउने वा अन्य प्रयोजनमा प्रयोग गर्ने विकल्पमाथि लामो छलफल भएपछि इतिहासविदहरूले भवन ध्वस्त पार्न नहुने धारणा राखेका थिए। अन्तत विशेषज्ञ आयोगको सिफारिसमा यसलाई प्रहरी कार्यालय बनाउने निर्णय गरिएको हो। सरकारले स्थायी प्रहरी उपस्थितिले नाजी विचारधाराप्रति कुनै सहिष्णुता नरहेको स्पष्ट सन्देश दिने र भवनलाई राजनीतिक रूपमा तटस्थ बनाउने विश्वास व्यक्त गरेको छ। तर यातना शिविरमा बाँचेकाहरूको संस्था मौथाउसेन कमिटी अस्ट्रियाका प्रवक्ता रोबर्ट इटरले भने भवनको स्वरूप परिवर्तन गर्दैमा नव नाजी समर्थकहरूको तीर्थयात्रा रोकिने विश्वास गर्न नसकिने बताए। उनले इतिहासकै कुख्यात नरसंहारकर्ता मध्ये एकको जन्मस्थल भएकाले त्यसको ऐतिहासिक पहिचान मेटाउन सम्भव नरहेको धारणा व्यक्त गरे। कार्यक्रम विकली वर्ल्ड न्यूजमा अब हामी अर्को गीततर्फ लाग्छौं। गीत रहेको छ बसन्त ऋतु।

0: यो हो किप्स 98.3 एफएम तपाईं सँगको सहयात्रा
1: Just move your feet. Just move your feet. Enjoy the dance beat. Enjoy the dance beat. Dance beat. Friday 8 a.m. and Saturday 6 p.m.
2: Epson M-Series printers. Primarily for crisp. Quality black and white prints at a cost of 25 paise per page, up to 8,000 pages with initial ink, consuming just 12 watts of power, 45 times lesser than laser printers, and a 1-year warranty or 50,000 prints.
3: Printers don't come better these days. For your office backup, Mercantile Office Systems, Darbar Marg.
4: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
5: अब धन्ना नमान्नुस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
6: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
7: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
8: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
9: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
8: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
9: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
7: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
10: 01-42-35-888 98-12-35-888
11: You can dance.
12: You can sing. All you gotta do is
13: just tune in.
12: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
14: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
15: Join our community on Facebook for the latest updates and all the music you love.
14: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
16: Are you ready to turn up the volume and rock out like never before?
17: From Led Zeppelin to AC/DC, from Queen to the Rolling Stones, and from Guns N' Roses to Nirvana, we've got the ultimate playlist of rock greatness.
16: Join us as we journey through the decades of rock and roll, featuring the timeless classics that still get your heart pounding and your fists pumping.
17: Don't miss a beat. Mark your calendars and set your alarms, because it's time to rock out with the best.
16: Rock Fever. Every Friday 9 a.m. and every Thursday 7 p.m.
17: Radio station KIPS FM 98.3 MHz.
18: Wake me up when September ends.
19: Kehi naulo
7: rochak
19: ani achamma lagne tathyaharu. KIPS 98.3 FM ma karyakram Radio ma rochak. Radio ma rochak.
7: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नुहोला मात्र किप्स 98.3 एफएममा
0: यो हो किप्स 98.3 एफएम तपाईँसँगको सहयात्रा
5: साताभरि घटेका विश्वका प्रमुख गतिविधिहरूको कार्यक्रम Weekly World News.
8: श्रोता मित्र कार्यक्रम विकली वोल्टेजमा दोस्रो व्यापारिक विश्राम पछि पुनः स्वागत हुन चाहन्छु स्टेशन किप्स एफएम 98.3 मेगाहर्जमा र म निजल छु तपाईँको साथमा. कार्यक्रम तपाईँ सुन्दै हुनुहुन्छ विकली वोल्टेज र हरेक आइतबार बिहानको 7 बजे सोमबार बेलुकी 8 बजे मंगलबार दिउँसोको 3 बजे सुन सक्नुहुन्छ. कार्यक्रममा गत हप्ता घटेका विश्व घटनाहरू वर्ल्ड न्यूजहरू सुन सक्नुहुन्छ. अहिले भने चाहिँ हामी लाग्दैछौँ अर्को न्यूजतर्फ. न्यूज रहेको छ फ्रान्समा 15 वर्ष मुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध. फ्रान्सले 15 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध लगाउने ऐतिहासिक कानून पारित गरेको छ. यो कानून लागू भएपछि फ्रान्स यस्तो कदम चाल्ने पहिलो युरोपेली देश बनेको छ. फ्रान्सको संसदले गत मंगलबार उक्त कानून पारित गरेको हो. राष्ट्रपति इमान्युएल म्याक्रोनले आफ्नो कार्यकाल समाप्त हुनअघि यो प्रतिबद्धता पूरा भएको भन्दै स्वागत गरेका छन्. कानून अनुसार सेप्टेम्बर 2026 15 वर्ष मुनिका बालबालिकाले नयाँ सामाजिक सञ्जाल खाता खोल्न पाउने छैनन्. नयाँ खाता खोल्ने सबैले उमेर प्रमाणित गर्नुपर्नेछ. त्यस्तै जनवरी 2027 यो नियम सबै विद्यमान खातामा पनि लागू हुनेछ. त्यसपछि फ्रान्समा सामाजिक सञ्जाल प्रयोग गर्ने प्रत्येक व्यक्तिले आफू 15 वर्ष वा सोभन्दा माथि भएको प्रमाणित गर्नुपर्नेछ. सामाजिक सञ्जाल कम्पनीहरूले फ्रान्सको गोपनीयता नियामक निकायबाट स्वीकृत उमेर प्रमाणीकरण प्रणाली प्रयोग गर्नुपर्नेछ. यद्यपि यो कानूनलाई लिएर केही चिन्ता पनि व्यक्त गरिएको छ. आलोचकहरूले उमेर प्रमाणीकरणले प्रयोगकर्ताको गोपनीयतामा असर पार्न सक्ने, किशोरहरूले नियम छल्न सक्ने तथा यस्तो प्रणाली पूर्ण रूपमा प्रभावकारी नहुन सक्ने बताएका छन्. फ्रान्सकी डिजिटल मन्त्री आन्नाले एनाफले भने आवश्यक प्रविधि पहिले नै उपलब्ध भएकाले कानून छिटो लागू गर्न सम्भव भएको बताएकी छन्. यसअघि अस्ट्रेलियाले पनि 16 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाएको थियो. तर त्यहाँको ई सेफ्टी आयोगका अनुसार प्रतिबन्धपछि पनि 16 वर्ष मुनिका करिब 70% बालबालिकाले कुनै न कुनै रूपमा सामाजिक सञ्जालमा पहुँच कायम राखेका छन्. सबै प्रयोगकर्ताले उमेर प्रमाणित गर्नुपर्ने व्यवस्था गरिएकोले विशेषज्ञहरूले फ्रान्सको प्रणाली सफल हुने सम्भावना केही बढिरहेको बताएका छन्. तर यसले गोपनीयता सम्बन्धी जोखिम पनि बढाउन सक्ने चेतावनी दिएका छन्. युरोपभर बालबालिकाको मानसिक स्वास्थ्य र अनलाइन सुरक्षालाई ध्यानमा राख्दै सामाजिक सञ्जालमा उमेर सीमा कडा बनाउने प्रयास तीव्र भइरहेको छ. बेलायतले पनि जनवरी 2027 16 वर्ष मुनिका किशोर किशोरीलाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने घोषणा गरिसकेको छ भने युरोपेली आयोगले पनि बालबालिकाका लागि यस्तै नयाँ नियम ल्याउने तयारी गरिरहेको छ. हजुर श्रोता मित्र, विकली वोल्टेजमा अर्को गीततर्फ लाग्छौँ. गीत रहेको छ मायाको भाषा फ्रम द मुभी कबड्डी 4.

0: त्यो साँच्चै गर्नुहुँदो रहेछ भाउजूलाई।
1: गर्छु नि साला, जहाँ नजिक छ त्यसको लागि। कति अचार गर्छ खानामा अहिले देख। मायाले दिँदैछु भन्दैछु।

श्रोता मित्र, कार्यक्रम विकली वोलेन्समा अर्को न्यूजतर्फ लागू न्यूज रहेको छ। क्यानाडाबाट आयातित सामानमा 50% भन्सार शुल्क लगाउने ट्रम्पको निर्णय। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने विभिन्न प्रकारका वस्तुहरूमा 50% भन्सार महसुल ट्यारिफ लगाउने निर्णय गरेका छन्। अमेरिकी गाडी, दुग्धजन्य उत्पादन र मदिराप्रति क्यानाडाले असमान र भेदभावपूर्ण व्यवहार गरेकाले जवाफमा यो कडा कदम चालिएको व्हाइट हाउसले जनाएको छ। व्हाइट हाउसका अनुसार नयाँ भन्सार महसुल आगामी 30 दिनभित्र लागू हुनेछ। यस्तै दुई उत्तर अमेरिकी छिमेकीहरू बीचको व्यापारिक तनावलाई थप उत्कर्षमा पुर्याएको छ। ट्रम्पले अमेरिकी भन्सार ऐनको सेक्सन 338 अनुसार यो निर्णय गरेका छन्। सन् 1930 यो ऐनले कुनै पनि देशबाट निर्यात हुने सामग्रीमा 50% भन्सार लगाउने निर्णय गर्ने अधिकार राष्ट्रपतिलाई दिन्छ। नयाँ महसुल अमेरिका, क्यानाडा र मेक्सिको बीचको विद्यमान स्वतन्त्र व्यापार सम्झौतामा समावेश भए नभएका सबै सूचीकृत वस्तुहरूमा लागू हुने बताएको छ। क्यानाडाबाट आउने मदिरा, हकी स्टिक, दैनिक उपभोग्य वस्तुदेखि सिमेन्ट जस्ता औद्योगिक सामग्रीहरूमा यस निर्णयले प्रत्यक्ष प्रभावित हुनेछन्। यद्यपि यस नयाँ भन्सार शुल्क ऊर्जा, कृषिमा प्रयोग हुने मल, माछा, खनिज लगायत उत्पादनमा लाग्ने छैन। यी उत्पादनमा ट्रम्पले यसअघि नै राष्ट्रिय सुरक्षासँग सम्बन्धित सेक्सन 232 प्रयोग गरेर कर थपिसकेका छन्। अमेरिकी कदम प्रति क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले कडा आपत्ति जनाएका छन्। उनले अमेरिकी प्रशासनको यो एकपक्षीय निर्णय विद्यमान सम्झौताको प्रत्यक्ष उल्लङ्घन भएको बताएका छन्। यसका बावजुद क्यानाडा आफ्नो आर्थिक हितको रक्षा गर्दै आगामी साताहरूमा अमेरिकासँगको व्यापार वार्तालाई अघि बढाउन तयार रहेको प्रधानमन्त्री कार्नीले स्पष्ट पारेका छन्। दुई देश बीच व्यापारिक द्वन्द्व पहिलेदेखि नै जारी थियो। अमेरिकाले यसअघि नै क्यानाडाबाट आउने स्टील, अल्मुनियम र तामामा 15-50% भन्सार महसुल लगाउँदै आएको छ। क्यानाडाले पनि अमेरिकी गाडी तथा धातुहरूमा 25% जवाफी महसुल लागू गरेको छ। ओन्टारियो प्रान्तका प्रिमियर डोग फोर्डले यस कदमको निन्दा गरेका छन्। उनले दुवै पक्षका सीमा क्षेत्रमा यसले आर्थिक रूपमा राम्रो नगर्ने बताए। उनले ओन्टारियोको हितमा काम नगर्न नछाड्ने पनि बताए। यसअघि ओन्टारियोले अमेरिकी उत्पादनमा कर बढाएको भन्दै वासिङटनले असन्तुष्टि जनाएको थियो। म ओन्टारियोलाई जोगाउनका लागि लड्न छाड्दिन। यदि यी करहरू अगाडि बढ्यो भने क्यानाडाले पनि कर लगाएर जवाफ दिनुपर्छ। डलरको जवाफ डलरले दिनुपर्छ। क्यानाडा चेम्बर अफ कमर्सका सीईओ क्यान्डेस लाइनले यो निर्णयले अन्तत ट्रम्प प्रशासनलाई पछुतो हुने बताइन्। एसोसिएट प्रेस एपी सँगको कुराकानीमा उनले 30 दिनको अवधिमा दुवै देशले वार्ता गर्नु उपयुक्त हुने सुझाव दिइन्। कार्यक्रम विकली वोलेन्समा अब हामी अर्को गीततर्फ लाग्छौं। गीत रहेको छ कोरे र प्रेम पत्र बाई बुनु राई एन्ड कमल खत्री।

श्रोता मित्र, विकली वर्ल्डनेस सुन्दै हुनुहुन्छ। विकली वर्ल्डनेसमा आज मसँग रहेका सम्पूर्ण न्युजहरू सकिसकेका छन्। तपाईँलाई कार्यक्रम कस्तो लाग्यो सल्लाह सुझाव मलाई पक्कै पनि दिनुहोला। फेसबुक पेज रहेको छ हाम्रो किप्स एफएम 90.3 MHz। त्यस्तै हामीलाई इन्स्टा र टिकटकमा पनि भेट्न सक्नुहुन्छ यही आइडी मार्फत। र नेक्स्ट विक फेरि अर्को न्युजहरू लिएर आउने बाचाको साथमा आजको लागि म निजलाई पनि बिदा दिनुहोस्। नमस्कार, टेक केयर, बाई बाई। सुन्दै गर्नुहोला किप्स एफएम 90.3, योर कम्पेनियन।

0: life-changing quotes. मानिसको सबैभन्दा असल साथी उसका दस औँला हुन्। यो भनाई हो रॉबर्ट कोलियरको।
1: केही नौलो
2: रोचक
1: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 एफएम मा कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक
2: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नु होला मात्र किप्स 98.3 एफएम मा।
3: द वीकली काउन्टडाउन शो अफ टप 10 इंग्लिश नम्बर्स विथ एक्सक्लुसिव सेगमेन्ट्स क्लासिक चोइस इन्फो हाउस फ्रेस हिट्स एन्ड मेनी मोर डु ट्युन इन टु वीकली 10 वीकली 10
2: Time, Sunday 7 p.m., Monday 9 a.m. and Thursday 2 p.m.
3: on KIPS 98.3 FM.
4: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
4: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising. Affordable, effective, and culturally close.
4: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
6: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
7: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
8: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको

0: Espresso saat awak ni pal beri so dah hantar benda beri hotspot terima free internet ko mazalin hos.
1: Our life is always on the happening, kuru kuru.
0: Connect to my world link and always stay connected wherever you are.
2: Pure ek ghanta tinota movies ka super hit geet haru.
3: 3 in 1.
4: Every Saturday 9 a.m. and Thursday 6 p.m.
2: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्ट्सहरु कार्यक्रम
3: म्युजिक मज्जा
2: प्रत्येक मंगलबार बेलुकी 8 बजे देखि 9 बजे सम्म र प्रत्येक बिहीबार बिहान 7 बजे देखि 8 बजे सम्म मात्र केप्स 98.3 एफएम मा

0: every Tuesday 12 p.m. and Thursday 8 p.m.
1: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्षभन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
0: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
2: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
0: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
1: हलेसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
0: फोन नम्बर 4915111 9851170939 9851170939
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
7: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
8: इन्ट्रोड्युसिङ वाईफाई 6 विथ सुबिसु सुरक्षा
9: वाईफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
8: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
9: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
7: सुबिसु छिटो पनि सुरक्षित पनि
10: थप जानकारी तथा बुकिङका लागि
0: 01-42-35-888 98-12-35-888
11: You can dance.
12: You can sing. All you gotta do is
13: just tune in.
12: Keeps FM 98.3 megahertz, your companion. The radio of new generation.
14: What's the secret to success?
15: Simple. Say yes to radio advertising.
14: Your brand, our voice. One message, thousands of listeners.
15: Radio advertising. Affordable, effective, and culturally close.
14: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
16: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
17: अब धन्ना नमान्नुस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
6: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक

0: 20 वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।

0: सुन्दे हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन किप्स
1: टाइम चेक अहिले साँझको 5 बजेको छ
2: किप्स यू कूल
3: किप्स यू अलाइव
4: किप्स यू एंटरटेन किप्स 98.3 FM, your companion, your companion, your companion.
5: Three in one.
6: From the movie Zindagani.

0: सुंदर मजा टिप्स 98.3 FM
1: सौंदर्य स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल किप्स एफएम 98.3 मेगाहर्ज मा शनिबार बेलुकी 7 बजे मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे
2: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स मा पाइन्छ मोटरसाइकल स्कूटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्रैक्टर जेनेरेटर लगायत इन्वर्टर का ओरिजिनल ब्रांडेड बैटरी विथ ओल्ड बैटरी एक्सचेंज फैसिलिटी
3: संपर्क बैटरी शॉप न्यू काठमांडू इलेक्ट्रिक इलेक्ट्रॉनिक्स कुलेश्वर काठमांडू फोन नंबर 5302678 5302678 लोकेशन को लागी गूगल गर्नुहोस् बैटरी शॉप न्यू काठमांडू इलेक्ट्रिक इलेक्ट्रॉनिक्स
4: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईंसँग
5: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इंटरवेंशनल रेडियोलॉजी सेवा उपलब्ध छ
6: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नॉन इन्वेसिव प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
5: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
7: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
5: फोन नम्बर 4910511
8: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
9: अरु होइन एएसी लाइट ब्रिक नै रोज्नुस्
8: किन एएसी लाइट ब्रिक नै
9: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
8: वाह मैले खोजेको जस्तै रहेछ
9: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596 98-512-35-444
2: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कूटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्रैक्टर जेनेरेटर लगायत इन्वर्टर का ओरिजिनल ब्रांडेड बैटरी विथ ओल्ड बैटरी एक्सचेंज फैसिलिटी
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
10: टिप्स 98.3 एफएम मा गजल संसार
11: मुझसे मिलने शमा जलाकर आज महल में आज
10: गजल संसार
11: गम का खजाना तेरा भी है मेरा भी
6: हर एक शनिवार बिल्की 10 बजे
12: Bali Pop Flashback Every Sunday and Tuesday 10 p.m. Thursday 9 a.m. and Saturday 5 p.m.
13: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे

0: सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन किप्स टाइम चेक
1: अहिले साँझको 6 बजेको छ
2: Keeps you cool.
3: Keeps you alive.
4: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
5: Keeps FM 98.3 MHz presents Best Romantic Hindi Songs.

0: नेपाली चलचित्रका सदाबहार गीतहरू। Wednesday and Saturday, 2 p.m. Thursday, 10 p.m. Only on Kips FM 98.3.
1: Kips FM 98.3 megahertz. Your companion.
2: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो।
3: अब धन्ना नमान्नुस्, नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
4: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।

0: वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
5: सुनौलो याद, सुनौलो गीत, बलिउड गोल्डन हिट्स। Keeps FM 98.3 megahertz ma.
6: Dil deewana bin sajna ke.
5: Aitbar ra mangalbar diuso 4 baje. Somvar ra shukravar biluki 10 baje.
7: Tum to akele, hum bhi akele mana.
5: Purana Bollywood sangeet ko jadu tapai ki radio Keeps FM ma.
8: Tapai sundai hununcha.
9: Ke
10: E-E-S
11: Kips 98.3 FM, your companion.
3: Kips FM 98.3 MHz presents Best Romantic Hindi Songs.

0: Gibt's 98.3 FM. Radamotiva, Motina, Eva, Nebuchi, Jangutu,
1: नेपाल भाषाया न्यायी पुसिचौं मेता
2: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज।
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
5: स्वस्थ जीवन, सुखी जीवन. हलेसी क्लिनिक, सधैं तपाईंसँग. 15 वर्षभन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा.
6: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा, महिला स्वास्थ्य, निसन्तानपन, स्त्री रोग समस्या समाधान सेवा.
7: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा.
6: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ. मौकाको फाइदा उठाउनुहोस्।
5: हलेसी क्लिनिक, नारायण टार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी.
6: फोन नम्बर 4910511, 4910511, 9851170939, 9851170939.
8: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुन इटा राम्रो होला?
9: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुहोस्।
8: किन ए एसी लाइट ब्रिक नै?
9: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
8: वाह, मैले खोजेको जस्तो रहेछ।
9: स्ट्रङ, लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री, मलिखु, धादिङ। फोन 01-591-3596, 98-012-35-444.
10: You can dance.
11: You can sing. All you gotta do is
12: just tune in.
13: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
14: Babu, pani ko bill tiride lo.
15: La, tiride.
16: Babu, batti ko bill tirde aaja.
15: La, la, tiride.
14: Dada, internet ko pani last dinu hai aaja.
15: La. त्यो पनि तिर्दे।
14: तर सबै कुरा यति छिटै कसरी तिरिस?
15: किनकि मसँग हाम्रो पात्र छ।
16: हाम्रो पात्र त मसँग पनि छ, तर पेमेन्ट
15: कसरी? जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ। छैन त गजब। अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै।
17: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
18: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
12: Stay connected with your favorite station. Keeps FM 98.3 MHz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
12: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.
19: The weekly countdown show of top 10 English numbers. With exclusive segments. Classic Choice, Info House, Fresh Hits, and many more. Do tune into Weekly 10. Weekly 10.
13: time, Sunday 7 p.m., Monday 9 a.m., and Thursday 2 p.m.
19: on KIPS 98.3 FM.
10: This is
20: KIPS 98.3 FM, your companion.
7: KIPS FM 98.3 MHz presents Best Romantic Hindi Song.

0: बिहीबार दिउँसो 3 बजे, शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा।
2: मेरो मन छैन बसमा, तिमलाई 10 दिन्छु 10 मा, केलाई गरिराको प्रश्न, फसे फसे फसे तिम्रो जवानीमा मस्त।
3: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो।
4: अब धन्ना नमान्नुहोस्, नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
5: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
6: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत। जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको।
7: What's the secret to success?
8: Simple. Say yes to radio advertising.
7: Your brand, our voice. One message, thousands of listeners.
8: Radio advertising. Affordable, effective, and culturally close.
7: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
9: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
10: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
11: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
10: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
11: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
12: सुबिसु, छिटो पनि सुरक्षित पनि।
13: थप जानकारी तथा बुकिङका लागि
1: 01-42-38-88 98-12-35-88-8।
14: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा। ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे।

0: Don't change the station. We'll be right back. You are listening to Gibbs FM 98.3 MHz, your companion. Just tune in.
1: Just move your feet. Just move your feet. Enjoy the dance beat. Enjoy the dance beat. Dance beat. Friday, 8 a.m. and Saturday, 6 p.m.
2: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
2: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
4: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईसँग
5: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इंटरवेंशनल रेडियोलॉजी सेवा उपलब्ध छ
6: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नॉन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
5: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
7: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
5: फोन नम्बर 49105119850939
8: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
9: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
10: 98.3 FM Your companion.
11: This is English non-stop hits on Kips 98.3 FM.

0: The Vice सुन्दै हुनुहुन्छ Kips FM 98.3 MHz your companion.
1: Kips time check.
2: अहिले बेलुकीको 8 बजेको छ.
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Kips 98.3 FM, your companion, your companion, your companion.
0: Kips 98.3 FM ma yoho. Music Mazza, Music Mazza.
6: नमस्कार श्रोता महानुभावहरू, तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज. म हुँ यहाँकै आरजे युक्ता. अहिले यहाँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम म्युजिक मजा. म्युजिक मजामा तपाईँले सुन्न सक्नुहुन्छ रमाइलो रमाइलो नेपाली गीतहरू र साथमा हामीसँग विभिन्न सेगमेन्ट्सहरू पनि हुने गर्दछन् जुन म कार्यक्रममा अगाडि राख्ने नै छु. श्रोता महानुभावहरू, तपाईँहरूले हामीलाई सुन्न सक्नुहुन्छ संसारभर हाम्रो अनलाइन एड्रेस kipsfm.com मार्फत वा एप हाम्रो पात्रो मार्फत पनि तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ. अब श्रोता मित्र, कार्यक्रमको पहिलो गीत म तपाईँको लागि राख्न जाँदैछु. हामी सुन्नेछौँ गीत कस्तो साइनो बाँधियो. यस गीतमा आवाज अनमोल गुरुङको रहेको छ. म्युजिक र लिरिक्स पनि अनमोल गुरुङले नै दिनुभएको छ. म्युजिक प्रोडक्सन मिक्सिङ मास्टरिङ गर्नुभएको छ रिकेश गुरुङ किजले.

राइट श्रोता मित्र हामीले भर्खरै अनमोल गुरुङको आवाजमा सुन्यौ कस्तो साइनो बाँधियो. अल राइट, अब यही कार्यक्रममा हामी अर्को गीत सुन्नेछौ. गीत रहेको छ ए मेरा बाबैनी. यो गीत मुभी दुई कदमबाट रहेको छ. यस गीतमा आवाज दिनुभएको छ आशिष अविरल र निरुषा भट्टराईले. लिरिक्स निरुषा भट्टराईले नै दिनुभएको छ भने म्युजिक अरेन्जिङ र मिक्सिङ मास्टरिङ रहेको छ आशिष अविरलको. मिक्सिङ असिस्टेन्ट हुनुहुन्छ मनोज परियार.

0: श्रोता मित्र, हामीले सुन्यो गीत ए मेरा बाबैनी, मुभी दुई कदमबाट रहेको थियो यो गीत। अब कार्यक्रममा पालो भइसकेको छ हाम्रो सेगमेन्ट युट्युब धमाकाको।
1: युट्युब धमाका धमाका।
0: हजुर श्रोता मित्र, युट्युब धमाकामा हामी सुन्ने गर्दछौँ युट्युबमा धमाका मचाउन सफल गीत। हजुर, युट्युबमा धेरै धेरै भ्युज बटुल्न सफल गीत। यस सेगमेन्टमा आज पढ्न सफल भएको छ गीत मेरो कान्छा। यस गीतको राइटर, कम्पोजर र पर्फर्मर हुनुहुन्छ त्रिजा प्रधान। प्रड्युसिङ मिक्सिङमा स्ट्रिङ शाश्वत श्रेष्ठको रहेको छ। श्रोता मित्र, यो गीत अब तपाईँको लागि राख्नेछु र यो गीतपछि पालो हुनेछ एउटा छोटो ब्रेकको। ब्रेकपछि कार्यक्रम म्युजिक मजामा म युक्ता फेरि आउनेछु र मसँग अर्को पनि थुप्रै गीतहरू रहेको छ तपाईँको लागि, म राख्ने नै छु। स्टेसन किप्स एफएम 98.3 मेगाहर्ट्ज, लाई चेन्ज नगर्नुहोला।

0: FM 98.3 MHz ma. आइतबार र मंगलबार दिवसो 4 बजे, सोमवार र शुक्रवार बेलुकी 10 बजे. पुराना बॉलीवुड संगीत को जादू तपाईं की रेडियो कीप्स एफएम मा.
1: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक सधैं तपाईं सँग. 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा.
2: साथै अनुभवी चिकित्सक सँग अल्ट्रासाउन्ड सेवा, महिला स्वास्थ्य, निसन्तानपन, स्त्री रोग समस्या समाधान सेवा.
3: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा.
2: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ. मौकाको फाइदा उठाउनुहोस्.
4: हलेसी क्लिनिक, नारायण तार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी.
2: फोन नम्बर 4910511 4910511 9851170939 9851170939.
5: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै एटा राम्रो होला?
6: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुस्.
5: किन ए एसी लाइट ब्रिक नै?
6: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ. त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ.
5: वाह, मैले खोजेको जस्तै रहेछ.
6: स्ट्रङ, लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ. फोन 01-591-3596-98-012-35-444.
7: What's the secret to success?
8: Simple. Say yes to radio advertising.
7: Your brand, our voice. One message, thousands of listeners.
8: Radio advertising. Affordable, effective, and culturally close.
7: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
9: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित.
10: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा.
0: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट.
10: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित.
0: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ.
11: सुबिसु, छिटो पनि सुरक्षित पनि.
12: थप जानकारी तथा बुकिङका लागि
2: 01-42-35-888 98-012-35-888.
13: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678.
14: बाबु, पानीको बिल तिरिदे ल.
15: ल तिरिदे.
16: बाबु, बत्तीको बिल तिरिदे आज.
15: ल ल तिरिदे.
14: दादा, इन्टरनेटको पनि लास्ट दिनु है आज.
15: ल त्यो पनि तिरिदे.
14: तर सबै कुरा यति छिटै कसरी तिरिस?
15: किनकि मसँग हाम्रो पात्र छ.
16: हाम्रो पात्र त मसँग पनि छ, तर पेमेन्ट कसरी?
15: जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ. छैन त गजब. अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै.
17: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्रैक्टर, जेनेरेटर लगायत इन्वर्टर का ओरिजिनल ब्रांडेड बैटरी विथ ओल्ड बैटरी एक्सचेंज फैसिलिटी.
18: संपर्क बैटरी शॉप न्यू काठमांडू इलेक्ट्रिक इलेक्ट्रॉनिक्स, कुलेश्वर, काठमांडू. फोन नंबर 530-2678 530-2678. लोकेशन को लागी गूगल गर्नुहोस्. बैटरी शॉप न्यू काठमांडू इलेक्ट्रिक इलेक्ट्रॉनिक्स.
19: Just move your feet. Just move your feet. Enjoy the dance beat. Enjoy the dance beat. dance beat. Friday, 8 a.m. and Saturday, 6 p.m.

0: क्लिप्स 98.3 एफएम मा यो हो म्यूजिक मज्जा म्यूजिक मज्जा.
1: All right, श्रोता मित्र कार्यक्रम म्युजिक मजामा म युक्ता फेरि पनि आइसके. तपाईँ ट्युन्ड इन हुनुहुन्छ रेडियो स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज, द रेडियो अफ न्यू जेनेरेसन, द स्टेशन द्याट किप्स यू कुल, किप्स यू अलाइभ एन्ड किप्स यू इन्टरटेन्ड. तपाईँ संसारभर यो स्टेसनलाई सुन्दै हुनुहुन्छ. हाम्रो पात्रो एपबाट वा किप्स एफएम .com पनि तपाईँले हामीलाई सुनिराख्नु भएको होला. ओके, अब कार्यक्रम म्युजिक मजामा पालो भइसकेको छ सेगमेन्ट के छ नयाँको. के छ नयाँ सेगमेन्टमा हामी सुन्ने गर्दछौ नयाँ नयाँ रिलिज भएका गीतहरू. यस सेगमेन्टको आज पहिलो गीत हामी सुन्नेछौ, गीत रहेको छ बादलु पारीको देशैमा बाबरीको बोट. यस गीतको सिङ्गर्स हुनुहुन्छ एसटी योगी र रेशमा पुन. लिरिक्स र म्युजिक भीम विष्टको रहेको छ. मिक्सिङ मास्टरिङ एसटी योगीले गर्नुभएको छ भने यस गीतको म्युजिक प्रड्युसर हुनुहुन्छ रिकेश गुरुङ.

श्रोता मित्र गीत नया सेगमेंट को दोस्रो गीत हामी सुनिसक्यौ बेहाल बाई सुगम पोखरेल एन्ड रीता केसी. अब यही सेगमेन्टको हामी तेस्रो गीत सुन्नेछौ. गीत रहेको छ कलियुग की राधा. यस गीतमा वोकल दिनुभएको छ बबिता मानन्धरले. ग्रुप वोकल रहेको छ दिपा तामाङ घिसिङ, अनुमा चौधरी, सुरेश मानन्दर, शङ्कर थापा स्माइल, देवेन्द्र बरालको. लिरिक्स दिनुभएको छ डिपी खनालले. म्युजिक दिनुभएको छ शङ्कर थापा स्माइलले. अरेन्जिङ रहेको छ विषम आचार्यको, भने मिक्सिङ र मास्टरिङ कुमार केसीले गर्नुभएको छ.

हजुर, हामीले भर्खरै सुन्यौँ गीत कलयुग की राधा। के छ नयाँ सेगमेन्टको नै गीत रहेको थियो यो। अब यही सेगमेन्टको हामी फेरि अर्को गीत सुन्नेछौँ। गीत रहेको छ ओए नानी। यस गीतमा वोकल रहेको छ यश कुमार र स्मिता प्रधानको। लिरिक्स र कम्पोजिसन बसन्त सापकोटाको रहेको छ भने अरेन्जिङ मिक्सिङ देवेश राईले गर्नुभएको छ यो गीत। अब तपाईँको लागि म राख्दैछु र यो गीतपछि फेरि पालो हुनेछ अर्को एउटा छोटो ब्रेकको। ब्रेकपछि कार्यक्रम म्युजिकमा जम्मा म युक्त आउनेछु र मसँग अरू पनि गीतहरू रहेका छन्। हामी सुन्ने नै छौँ। सुन्दै रहनुहोला स्टेसन किप्स एफएम 98.3 मेगाहर्ट्ज।

0: तीस वर्ष देखि इन्टरनेट को स्पीड में मात्र होइन प्रविधि सुविधा सृजनशीलता में पनि सधैं छिटो वर्ल्डलिंग मनसँग जोडिएको तार तपाईलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिंग
1: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
2: अब धन ना नमान्नुस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
4: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
6: कार्यक्रम कलियुग टाइम कलियुग टाइम
7: कलियुग टाइम्स एवरी डे 11 to 12

0: Shapes FM 98.3 MHz. Your companion. Kips 98.3 FM Yoho. Music Mazza. Music Mazza.
1: ओके ब्रेक पछि फेरि पनि स्वागत छ तपाईँलाई कार्यक्रम म्युजिक मजामा. हजुर किप्स एफएम 98.3 मेगाहर्ट्जको कार्यक्रम म्युजिक मजामा तपाईँले सुन्न सक्नुहुन्छ पुरानो नयाँ रमाइला रमाइला नेपाली गीतहरू. र तपाईँले हामीलाई संसारभर सुन्दै हुनुहुन्छ हाम्रो अनलाइन एड्रेस kipsfm.com वा एप हाम्रो पात्रो मार्फत. ओके फेरि पनि हामी गीत नै सुन्नेछौँ. अब हामी सुन्नेछौँ गीत आखै बैमानी. यो गीत अल्मोडा राणा उप्रेती फिचरिङ द विङ्सको रहेको छ. हजुर यस गीतमा लिरिक्स र म्युजिक दिनुभएको छ अल्मोडा राणा उप्रेतीले. मिक्सिङ र मास्टरिङ अल्मोडा राणा उप्रेतीको नै रहेको छ. अब सुन्नेछौँ गीत आखै बैमानी.

Well, श्रोता मित्र हामीले भर्खरै सुन्यौं गीत अखै बै मानी। ओके, अब कार्यक्रममा हामी अर्को गीत सुन्नेछौँ। गीत रहेको छ एकपल्ट भन न। यस गीतको सिङ्गर्सहरू हुनुहुन्छ विशाल निरावला र प्रविशा अधिकारी। लिरिक्स खेमसरू मगर र मित्र केसीको रहेको छ। म्युजिक खेमसरू मगरले नै दिनुभएको छ। अरेन्जिङ, मिक्सिङ, मास्टरिङ यस गीतमा रहेको छ विशाल निरावलाको।

अब कार्यक्रम म्युजिक मजामा हामी अर्को गीत सुन्नेछौ. गीत रहेको छ तिमी कहाँ. यस गीतको राइटर, कम्पोजर र पर्फर्मर हुनुहुन्छ एलेक्स द्वारे. अरेन्जर हुनुहुन्छ टेकनन्द लामा.

हजुर श्रोता ब्रेन, हामीले सुन्यौं गीत तिमी कहाँ बा एलेक्स द्वारे। वेल, कार्यक्रम म्युजिक मजाको अब हामी अन्त्यतिर आइसकेको छौँ हजुर। अब अन्तिम गीत सुन्ने मात्र समय हामीसँग बाँकी रहेको छ। अब अन्तिम गीत हामी सुन्नेछौँ सुशान्त केसीको पाहुना। यस गीतलाई प्रड्युस गर्नुभएको छ इशान केसी र एस केसीले, मिक्सिङ र मास्टरिङ हनिश तनेजाको रहेको छ। अलराइट श्रोता मित्र, अब यो गीत तपाईँको लागि म राख्दैछु र यो गीत साथसाथै म युक्तालाई पनि कार्यक्रम म्युजिक मजाबाट बिदा दिनुहोला। आशा छ तपाईँको पछिल्लो एक घन्टा रमाइलोसँग बित्यो हजुर। मैले यहाँको लागि सकेसम्म रमाइलो रमाइलो गीत राख्ने कोसिस गरेको छु। ओके, अब यति भन्दै म पनि तपाईँसँग बिदा माग्न चाहन्छु। नमस्कार।

Life-Changing Quotes. खुशी र भाग्यमानी ती व्यक्तिहरू हुन्छन् जसले जीवनको दैनिक भोगाईलाई सकारात्मक तरिकाले लिन्छन्, थोरै गुनासो गर्छन् र जीवनमा ससाना कुराहरूका लागि आभारी हुन्छन्।

0: best romantic Hindi song.
1: Best romantic Hindi song.
0: Best romantic Hindi songs. Every Sunday 9 p.m. Tuesday 6 p.m. Pehla nasha, pehla khuma. Station Gifts FM 98.3 MHz. Naya pyar hai, naya intezaar.
2: You can dance.
3: You can sing. All you gotta do is
4: just tune in.
3: Kips FM 98.3 MHz, your companion. The radio of new generation.
5: Amilai Sunhos, www.kipsfm.com Marfot. Just tune in, radio Naya Generation Ko.
6: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कूटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
7: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
8: भइगो उनी जाउ छोडेर जानेलाई भइगो उनी जाउ तर के र जाने
3: किप्स अनप्लग्ड
8: लास्ट मोडमा नहीं
9: नेपाली आर्टिस्ट सिंगर्सहरूका अनप्लग्ड गीतहरू सुन्न नछुट्याउनुहोला हरेक आइतबार मध्याह्न 12 बजे र शनिबार दिउँसो 4 बजे

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बेलुकीको 9 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
0: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.

0: number 20.
1: Say whoa!
2: Movie.
3: Hey, Jawani to Ishq Hona Hai.
2: Song.
3: Wow.

0: every Tuesday 12 p.m. and Thursday 8 p.m.
1: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
2: अब धन्ना नमान्नुस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
4: यु क्यान डान्स
5: यु क्यान सिंग ऑल यु गॉट टु डू इज
6: जस्ट ट्यून इन
5: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
7: What's the secret to success?
8: Simple. Say yes to radio advertising.
7: Your brand, our voice. One message, thousands of listeners.
8: Radio advertising. Affordable, effective, and culturally close.
7: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
9: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
10: स्टे कनेक्टेड विथ योर फेभरेट स्टेशन KIPS FM 98.3 MHz
8: Join our community on Facebook for the latest updates and all the music you love
10: And don't stop there follow us on Instagram and TikTok too Search KIPS FM 98.3 MHz and hit that follow button today
1: सौन्दर्य स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइल KIPS FM 98.3 मेगाहर्जमा शनिबार बेलुकी 7 बजे मङ्गलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे
11: History of Rock.
12: Monday 3 p.m. Only on KIPS FM 98.3 MHz, your companion.
13: KIPS FM 98.3 MHz, your companion.
14: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.

0: number 12.
1: मूवी
2: पति पत्नी और वो दो
1: सॉन्ग
2: दिल वाले चोर।

0: Number 8.
1: मूवी
2: पति पत्नी और वो दो
1: सॉन्ग
2: रूप दी रानी।

0: 20 वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि, सुविधा, सृजनशीलतामा पनि सधैँ छिटो। वर्ल्डलिङ, मनसँग जोडिएको तार, तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ।
1: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: यु क्यान डान्स,
4: यु क्यान सिङ, ऑल यु गॉट टू डू इज
5: जस्ट ट्यून इन
4: KIPS FM 98.3 MHz, your companion, the radio of new generation.
6: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
7: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
7: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
8: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
9: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
10: 01-42-35-888, 98-32-35-888.
11: What's the secret to success?
12: Simple. Say yes to radio advertising.
11: Your brand, our voice. One message, thousands of listeners.
12: Radio advertising. Affordable, effective, and culturally close.
11: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
13: काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, एकै छाना मुनि युपिएस इन्भर्टर सोलर उपलब्ध। यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ। सोलर होस्ट वा हाइब्रिड सिस्टम, बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम।
2: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
14: कार्यक्रम कलियुग टाइम, कलियुग टाइम।
15: Hollywood Times, every day, 11 to 12 p.m.

0: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
1: म्युजिक मजा म्युजिक मजा
0: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएम मा

0: 530-2678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
1: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
2: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
3: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
2: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
3: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
1: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
4: 01-42-35-888 98-12-35-888
5: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
5: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ
1: KIPS 98.3 FM your companion
2: Nepali Pop Flashback

0: Don't change the station. We'll be right back. You are listening to Gibbs FM 98.3 MHz, your companion. Just tune in.
1: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 5302678. लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.

0: are listening to Keeps FM 98.3 megahertz, your companion.
1: किप्स 98.3 FM को आजको सम्पूर्ण नियमित प्रसारण यहीँ सकिन्छ। भोलि बिहान पुनः रमाइला गीत संगीत र कार्यक्रमको साथमा उपस्थित हुनेछौँ। शुभरात्रि।